0: मनसुनजन्य विपदबाट चार महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत एक वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट एकजनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनछरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरीको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरू घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बीरूको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पनि पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19 जना, पहिरोबाट 35, सट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मनसुनी विपदबाट 4 महिनामा 85 को मृत्यु, बाढ़ी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 सम्म करिब 15 वटा विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको दोस्रो बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन शुरू गरिसकेका छन्। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढ़ेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 वटा विधेयक अगाडि बढ़ाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजीर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुंगो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। जस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढ़ाएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढ़ाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरूङले आलोचना गरेका छन्। यसमा सभामुख डीपी अर्याल र राष्ट्रपा सभापति रवि लामी छानेले पनि चासो राखेका छन्।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन 2 साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% मा शून्य प्रगति भएको छ।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। श्रीलंकाली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरूद्धको कार्यवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1093 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एफयू वुलरले संगठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कार्यवाही अगाडि बढ़ाएको बताएका छन्।
2: अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचना महत्वपूर्ण परिवर्तन गरिएको समेत जानकारी दिएका छन्।
1: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा जड़ीबुटीदेखि कूटनीतिसम्म शीर्षकमा डाक्टर मदन कुमार पौडेलले लेख्नु भएको छ, नेपालसँग प्रकृतिले दिएको जैविक सम्पदा छ, जापानसँग अनुसन्धान प्रविधि र गुणस्तरीय व्यवस्थापनको विश्वसनीय अनुभव छ, यी दुई शक्तिको संयोजनले केवल नयाँ व्यापारिक अवसर मात्र सिर्जना गर्ने छैन, यसले विश्व स्वास्थ्य, हरित अर्थतन्त्र र दिगो विकासमा समेत साझा योगदान दिन सक्छन्। यही कारण हर्बल कूटनीति केवल एउटा नयाँ अवधारणा होइन। नेपाल र जापान कूटनीतिक सम्बन्ध 7 दशक पूरा भएको छ। नेपाल जैविक सम्पदा र जापान उन्नत प्रविधिका धनी हुन्।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सम्पूर्ण सभा।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankhuwasava.
12: नेटवर्क CIM.
13: अहिले बिहानको 6 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 30 गते शनिबार, अगस्त 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बालगृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जेनजी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
1: आज चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, धानामा धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न बिग्रेको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा।
0: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका तीन नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय भन्दै।
1: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी, युक्रेनले रूसको अन्न भण्डारणमा आक्रमण गर्दा तीन जनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो।
0: र नेपाल भलिबल लीग भदौ 19 27 गतेसम्म काठमाण्डुमा, राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने, पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजका खबरको सबैभन्दा शुरूमा, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसंग।
1: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डु र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधास्वामी परिसर कृतिपुर, राधास्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाभेल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। निगमको टेकु परिसरमा नेपाल एचपी एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिने भएको छ। त्यस्तै यातायात कार्यालय परिसर चाबेलमा नेपाल र एचपी ग्यास वितरण हुनेछ। त्यस्तै राधास्वामी कृतिपुर स्थित नेपाल एचपी एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण गरिने भएको छ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एचपी एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिने आयोग निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि शुरू गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिण्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएमा पछिल्लो बढ्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमश कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
0: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटा भन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढ़ी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 कार्टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45 देखि 48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढ़ाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढ़ी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिण्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि शुरू भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिण्डरको स्टक स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। शुरूमा म्यानुअल इन्भेन्टर र स्टेशन लोकेशनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योगमा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टीममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3444 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढ़ी डिलरमा अनुगमन गरिएको, ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढ़ाइरहेको, उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको, सिलिण्डरको ट्र्याकिङ गर्ने काम शुरू भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्यालय हरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कार्यवाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत्यु अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्टि गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
0: मनसूनी विपदबाट बितेको 4 महिनामा 85 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसून जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यतिबेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढ़ेको छ। बिहिबार राति प्रहरी पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरू घरती मगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगरारूमा घरभित्र बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 वटा प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
3: साउन 30 गते शनिबारको लागि चाहिँ देशका हिमाली र पहाडी भूभाग केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस प्रेस साथै कोशी बागमती र गण्डकीको छेउ पराई भएको चाहिँ थोरै स्थानमा मध्यम वर्षा सम्भावना देखिन्छ। त्यसको लागि बागमती गण्डकी र कर्णालीको छेउ पहाडी भूभाग लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानबालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
4: कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा,
0: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विभिन्न

0: र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नागरिकको पहिलो पृष्ठमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ। 8 दशकमा पनि झुट फुटको चक्र उस्तै। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले 8 दशक पार गरेको छ। 8 दशकमा कांग्रेसमा धेरै नेता आए गए, तर पार्टीभित्रको फूट जुट र फेरि फूटको चक्र भनी जारी रहेको छ। अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्रा सुनाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने, सुदूरपश्चिममा मुख्यमन्त्रीमा खगराज, एमालेका 4 मन्त्री नियुक्त, कर्णाली प्रदेश भागबण्डा मन्त्रालय भागबण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै शीर्षकमा पनि खबर प्रकाशित छ।
4: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर हो। स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकमा डीबी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ। बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ। नेपालगंज, वीरेन्द्रनगर लगायतका शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ देउबा पक्षको छुट्टै राष्ट्रिय भेला, कांग्रेस एकजुट बनाउने दावी शीर्षकमा। सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपा भित्रै तरंग शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरूङले आलोचना गर्नुभयो। सभामुख डीपी अर्याल र रासोपा सभापति रवि लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ। मा निजी क्षेत्रका 74 बुदा मध्ये आधा मात्र पूर्ण कार्यान्वयन शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ। नाइमा एक्सपोका 4 दिनमा 1 लाख भन्दा बढ़ी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ। मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। जलन पीड़ितलाई निशुल्क उपचार शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ। सिन्धुलीका 2 स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएको जिल्लाका 9 स्थानीय तह मध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, आज शनिबार विभिन्न 5 ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने, अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरूङ मार्ग शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरूङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरूङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60 देखि 600 रूपियाँसम्म शुल्क भने बुझाउनु पर्नेछ। सेवा सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ भने, फेरिँदै अपराध

0: गीतको शैली शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा कांग्रेस देउवा समूहको राष्ट्रिय भेला महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 को नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ जनही 10,000 जरिवाना। रोल्पामा फेरि पहिरो 2 दिनमा 14 को मृत्यु 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ। 1 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 टन ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दामध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ, 4 सातादेखि तातोपानी नाका अवरूद्ध भएको छ। सुन्दर शिरीषले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरनीको राजमार्गको 12 बिसे कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि चार साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जनसहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढ़िरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 जनाको मृत्यु भएको थियो। यस वर्ष 15 मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसैता कम्तीमा 4,300 जना संक्रमित पुष्टि भएको छ भने 2,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्ल्यूएचओले चेतावनी दिएको छ। युक्रेनले रूसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त आक्रमणमा 2 प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रूसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 वर्षीय बालकसहित 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 भन्दा बढ़ी बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उद्धृत गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19 देखि 27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लीगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न 20 एसियाली खेलकुदको तयारी पनि भारतको बेंगलुरूमै गर्ने भएको छ। 1 महिने प्रशिक्षणका लागि 5 खेलाड़ीसहित 7 सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाड़ीमा पुरूषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरूङ पनि सहभागी हुनुहुने भएको छ।
1: धान बालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्क हो
1: डेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब किसानले धानको हेरचाह कसरी गर्ने भन्ने प्रसंग. देशभरका किसान पर्याप्त पानी नपरेर मात्र होइन कतिपय स्थानमा धेरै पानी परेको छ. पानी धेरै र थोरै हुँदा धान बालीमा पर्ने असर र बस्ने उपायका बारेमा धान बाली विज्ञ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
4: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ, होइन धानको. त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ. त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहे बुटिङ स्टेजमा छ, अर्थात फूल फुल्नुभन्दा पन्ध्र बीस दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन. यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्. एउटा कुरा, पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन. त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्. त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास. त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरे, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला. अर्को समस्या, पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ. व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासु बी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने दुईचोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ. तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ.
5: त्यो भनेको कस्तो हुन्छ?
4: पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने, है, माथिबाट नै सुक्दै जान्छन्. त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ. तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ. त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वत उत्पादन बढ्न जान्छ.
5: धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
4: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोमनी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ. मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन. त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो. हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ.
3: धान बाली विज्ञ वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: बाल गृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, झेन्जी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी,
3: आज विभिन्न 4 प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न बिगेको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा,
6: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय बन्दै,
3: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: मनसुनी विपदबाट पछिल्लो चार महिनामा 85 जनाको मृत्यु, पहिरोमा परिमृत भएकाको संख्या सबैभन्दा बढी। पार्टी विभाजनको जोखिमका बीच नेपाली कांग्रेसको इतर पक्षको छुट्टै राष्ट्रिय भेला, पार्टीलाई एकजुट बनाउने पूर्व सभापति देउबाको भनाई। नेपाल वायु सेवा निगमको आमदानीभन्दा सञ्चालन खर्च धेरै, अर्बौं रूपियाँ भुक्तानी गर्नुपर्ने चुनौतीका बीच निगम नाफामा गएको प्रधानमन्त्री शाहको दावी। श्रीलंकामा साइबर अपराधमा संलग्न रहेको आरोपमा 1000 बढी विदेशी नागरिक पक्राउ। र एसएससी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा गएर प्रशिक्षण गर्नेछ।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार अब विस्तारमा।
4: मनसुनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यी विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। यस्तै सोही वडाको मंगरारूमा घरभित्रै बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पहिरोले पुरेको छ। उनको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बकुले बताए। बुधबार ठवाङ गाउँपालिका 5 उवा कोटल बारामा पहिरोले गाउँ नै बगाउँदा 13 जना पुरिएका थिए, तीमध्ये 10 जनाको मात्रै शव भेटिएको छ। यता नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकारी कार्य योजना अनुसार जोखिममुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरेर खटिएको बताउँछन्। उनले भने विपदको प्रकृति अनुसार उद्धार सामग्रीको मरमत सम्भार गरी तयारी अवस्थामा राखिएको छ। तत्काल परिचालन हुने गरी विशिष्टीकृत कार्यालयहरू, नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्रमा 2 प्लाटुन र प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्ममा 1-1 प्लाटुन उद्धार टोली 24 घण्टा तैनात राखेको छ। प्रहरी चौकी स्तरसम्मको प्रहरी इकाईमा विपद प्रतिकारमा का लागि 10,085 जना तैनात गरिएको उनले बताए। यस्तै नेपाली सेनाले पनि मनसुनजन्य विपदलाई लक्षित गरेर केन्द्र, प्रदेश र जिल्ला तहमा विपद प्रतिकारका 47,000 जना स्थानीयलाई तालिम प्रदान गरिसकेको जनाएका छन्। सैनिक प्रवक्ता राजाराम बस्नेतले जिल्लामा रहेका सेनाका युनिटहरूमा तत्काल उद्धारका लागि आवश्यक उपकरण सहित निश्चित फौज तयार गरी तयारी हालतमा राखिएको बताए। 7 वटा प्रदेशका प्रीतनामा खोज तथा उद्धार टोली तैनात गरिएको र केन्द्रीय तहमा मेडिकल टोली सहित 15 मिनटभित्र हवाई उद्धारका लागि टोली तयार अवस्थामा राखिएको उनले जानकारी दिए।
3: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको 3 दिने राष्ट्रिय भेला हिजोबाट काठमाडौँमा शुरू भएको छ। भेलामा देउवा लगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन्। पुष अन्तिम साता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षधरले स्वीकार गरेको छैन। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेलाको आयोजना गरेको थियो, तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृह कार्य थालनी भएको हो। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउबा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले 15 महाधिवेशनको तयारी गरिरहेका बेला देउबा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेलाको आयोजना गरेको हो। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गगन थापालाई पत्र पठाउँदै 15 महाधिवेशन लगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसकेका छन्। महाधिवेशनको प्रक्रिया अघि बढ़ायो अदालतमा जानेसम्मको तयारी देउबा पक्षको छ। करिब 5 महिनापछि स्वदेश फर्किएका देउबाले भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गरेका छन्। उनले कांग्रेसलाई एकताबद्ध बनाउने समेत बताएका छन्। उनले भने लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद विशेष महाधिवेशनबाट विधि विधान मिचिएको छ। सर्वोच्चबाट न्याय हुनेमा पूर्ण विश्वस्त छु। भावनात्मक रूपमा मेलमिलाप हुनेमा विश्वस्त छु। पार्टीमा विवाद हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने खतरा हुन्छ। विवादमा सहमति र सहकारीबाट मेलमिलाप भएको अनुभव रहेको समेत उनले बताएका छन्। देउवाले लोकतन्त्र राष्ट्रियता र मेलमिलापका लागि वृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने दावी समेत गरे। उनले भने वृहत्तर राष्ट्रिय सहमतिको खोजी गर्न पहल गर्नेछु। राष्ट्रिय सहमतिका साथ अघि बढ़न दृढ संकल्पित छु। साझा उद्देश्य र संकल्पका लागि सबै राजनैतिक शक्ति र व्यक्तिसँग सहकार्य गर्नुपर्छ। बीपीले देखाएको राष्ट्रिय एकता र मेलमिलापको नीति अझै सान्दर्भिक छ। कांग्रेसका निवर्तमान सभापति देउवाले मुलुकको संकटमा परेको उल्लेख समेत गरे। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले भेलाले कांग्रेसलाई एकजुट बनाउन सहयोग गर्ने जानकारी दिए। उनले भने कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। एकजुट भएको खण्डमा कसैले पनि रोक्न सक्दैन। पूर्व कार्यवाहका सभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अन्य दल एकताबद्ध हुने जानकारी दिए। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले संवादबाट पार्टी एक गराउनुपर्ने तर्क गरेका छन्। उनले भने
5: हामी संवादको लागि सबै कुराको लागि खुला छौँ। यो पार्टी सबैको हो भन्ने कुरालाई चाहिँ त्यो ढेलामा सहभागी बन्नुभएका प्रत्येक अग्रजले पनि र आउनुभएका प्रत्येक सदस्यले पनि गहिरो आत्मसात गर्नुहुनेछ भन्ने कुरो म स्मरण गर्न चाहन्छु। त्यो ढेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन्।
3: शर्माले सबैको सहभागितामा जानेबारे केन्द्रीय समिति तयार भएको समेत जानकारी दिए।
4: गृहमन्त्री सुदन गुरूङले संसदीय समितिमा परेका उजुरीका भरमा सुरक्षा निकायका प्रमुखहरूमाथि सांसदले गरेको व्यवहारलाई गृह मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा गृहमन्त्री गुरूङले सांसदहरूलाई न्यायाधीश नबन्न सुझाव दिएका हुन्। उनले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीहरूमाथि भएको व्यवहारलाई लिएर आपत्ति जनाएका हुन्। उनले भने
6: जसरी हाम्रो सचिवज्यू र प्रहरी प्रमुखज्यूहरूलाई जसरी जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड। एउटा उजुरीको भरमा हामी न्यायाधीश बोल्न चाहिँ मिल्दैन। आरोप हो त्यो आरोप, जो कोहीले लाउनु सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिँ गर्न पाइँदैन। इट इज नट गुड अनि वी आर नट ह्याप्पी अबाउट इट। जसरी आइजी साहबहरू काम गर्नु भएको छ म प्रत्यक्ष दर्शी छु। उहाँहरू यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नु भएको छ। आरोप भन्ने लगाउने जोसोले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फतमा चाहिँ यस्तो गर्नु चाहिँ राम्रो होइन जस्तो चाहिँ मलाई लाग्छ।
4: बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र रासोपाका सांसद खगेन्द्र सुनारबीच सवाल जवाब भएपछि यो विषय सत्तामा आएको। समिति बैठकमा भएको घटना सही नभएको गृहमन्त्री गुरूङको भनाइ छ। सुरक्षा निकायको कामलाई आफूले नजिकबाट नियालिरहेकाले जनाउँदै गुरूङले आरोपकै भरमा कसैलाई दोषी करार गर्न नहुने बताएका हुन्। यसै विषयमा नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद, पूर्व सशस्त्र प्रहरी संघ र सुरक्षा तथा न्याय अध्ययन केन्द्रले सांसद सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। चारै निकायले संयुक्त विज्ञप्ति जारी गर्दै सुनारको अभिव्यक्तिको भाषा प्रस्तुति र आशयले संसदीय मर्यादा, पदीय गरिमा, संस्थागत शिष्टाचार तथा व्यावसायिक आचरणको अपेक्षित सीमालाई अतिक्रमण गरेको टिप्पणी गरेका छन्। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिइएको छ। समिति सभापति समीक्षा बासकोटाले समितिमा बोलाइएका विभिन्न निकायका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्ति तथा सांसदहरूलाई भाषा शैलीमा सचेत र संवेदनशील बन्न आग्रह गरेकी हुन्। समिति बैठकमा सत्तापक्षीय दलका सांसदहरू अमर्यादित हुन थालेपछि समितिले सो निर्देशन दिएको हो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

noi. LG le ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: रेकर्ड नेपाली फिल्म्स कम्पनी जस्ट लिमिटेड तीन दशकदेखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा नयाँ मापदण्ड लागू गरेको छ. वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै कार्यान्वयनमा समेत कड़ा नीति अपनाएको हो. प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय आयुक्तका निकायहरूलाई परिपत्र गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति दिनुपर्ने निर्देशन दिइएको छ. साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गराउन पनि सरकारले कडाई गरेको छ. वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान सिप्र असल अभ्यास अन्य कर्मचारी माझ पनि अनिवार्य रूपमा साझा गर्नुपर्ने नियम बनाइएको छ. नयाँ मापदण्ड अनुसार वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका सहकर्मीहरूबीच सिकाइत तथा अनुभव आदान प्रदान गरिसक्नुपर्नेछ. यो व्यवस्थालाई कड़ाईका साथ पालना गराउन प्रधानमन्त्री कार्यालयले सबै सरकारी निकायलाई स्पष्ट रूपमा परिपत्र गर्दै निगरानी बढ़ाइएको जनाएको छ.
3: नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज विभिन्न ब्राण्डका ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ. निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि सूचना जारी गरेर यसबारे जानकारी दिएको हो. निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास वितरण गरिनेछ. यातायात कार्यालय परिसर चावहिलबाट नेपाल र एचपी र राधास्वामी किर्तिपुर परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साईबाबा र ओम ग्यास वितरण गरिने निगमले बताएको छ. राधास्वामी वसुन्धरा परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम पुरानो जिल्ला प्रशासन कार्यालय बवरमलबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एससीटी लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाइएको छ. खाना पकाउने ग्यासको आयात नियमित रूपमा भइरहेको निगमको भनाइ छ. सम्बन्धित उद्योगले आआफ्नो विक्रेता मार्फत नियमित रूपमा बिक्री वितरण गरिरहेको पनि निगमले जनाएको छ.
2: सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश प्रमुख नजर मिया समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्. भट्ट हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए. एमालेको सत्ता साझेदारीमा गठित नेकपाका भट्ट नेतृत्वको सरकारमा एमालेबाट सामाजिक विकास मन्त्रीमा सन्तोष कुमारी शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्रबहादुर मल्ल, भूमि व्यवस्था तथा कृषि मन्त्रीमा दमन बहादुर भण्डारी र जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका छन्. मुख्यमन्त्री भट्टको दल नेकपाबाट भने मन्त्री नियुक्त हुन सकेनन्. भट्ट सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्. यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले बिहिबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले संविधानको धारा 168(2) अनुसार दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न सूचना जारी गरेका थिए. भट्टले दावी पेश गरे लगत्तै प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्. 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता छ. नेकपाका सभामुख र एकजना निलम्बन बाहेक गरी 20 र नेकपा एमालेका 11 सांसद छन्. सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले गठबन्धनको सरकार बन्दै आएको छ. यसअघि नेपाली कांग्रेसको नेतृत्वमा एमाले सहितको सरकार रहेकोमा त्यो गठबन्धन टुटेपछि नेकपा र एमालेको गठबन्धन बनेको हो. दुवै दलको समझदारी अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो. मुख्यमन्त्री नियुक्त भएपछि भट्टले सके राम्रो काम गर्ने तर गलत नगर्ने प्रतिक्रिया दिएका छन्.
3: रौतहटको गरूडा नगरपालिका छ पोठी याही गाउँबाट भारतको झारखण्ड स्थित बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्रु सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ. मृत्यु हुनेमा 1 बालक पनि छन्. दुर्घटनामा 45 भन्दा बढ़ी यात्रु घाइते भएका छन्. बाबा वैद्यनाथ धाम र वासुकीनाथ दर्शन गर्ने फर्कने क्रममा ट्रकसँग बस ठोकिएको थियो. गरूडा छ पोठी याहीका वडाध्यक्ष रामबाबु चौधरीले झारखण्डमा भएको बस दुर्घटनामा स्थानीय नवल चौधरी र उनकी श्रीमतीको मृत्यु भएको जानकारी दिए. गाउँकै राजेश महतोको 14 वर्षीय छोरा शिवम महतोको पनि मृत्यु भएको चौधरीले बताए। भारतीय संचार माध्यम लोकतन्त्र 19 का अनुसार बाबा वैद्यनाथ धाम र वासुकीनाथको दर्शन तथा पूजा गरेर राजगीर फर्कने क्रममा झारखण्ड राज्यको कोर्डरमा जिल्ला स्थित पोखर डिहा मोड नजिकै बस र ट्रक ठोकिएर दुर्घटना भएको हो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: भगवान नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा वार्षिक प्रसंग नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढ़िरहेका बेला इलेक्ट्रिक गाड़ीमा प्रयोग हुने ब्याट्रीको दर्ता ट्रैकिंग संकलन पुनर्प्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली बन्नुपर्नेमा सरकारवालाहरू एकमत बनेका छन्। नयाँमा नेपाल मोबिलिटी एक्सपो 2026 का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाले शुक्रबार आयोजना गरेको ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण विषयक नाइमा मोबिलिटी संवादमा उनीहरूले सो धारणा राखेका हुन्।
2: प्रधानमन्त्रीले नेपाल वायु सेवा निगममा आमदानी वृद्धि र ऋण किस्ता भुक्तानीको दावी गरे पनि प्रारम्भिक वार्षिक हिसाबले निगममा करिब 1 अर्ब रूपियाँ घाटा देखिएको छ। निगमको आमदानी अघिल्लो वर्षभन्दा 12.5% बढ़े पनि खर्च नियन्त्रणमा चुनौती कायम छ। वास्तविक वित्तीय सुधारका लागि आमदानी वृद्धि, खर्च नियन्त्रण र ऋण ब्याज घटाउने काम एकसाथ अघि बढ़ाउनु पर्ने निगमका अधिकारीहरूको भनाइ छ। कान्तिपुर कर्मी सूरज कुवरले तयार पारेको सामग्री अबको कान्तिपुर।
1: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च करिब 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ। अर्थात आमदानी बढ़े भने वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रूपियाँ बढ़ी हुने देखिएको छ। निगमको अन्तिम लेखा विवरण तयार भइ नसके पनि प्रारम्भिक तथ्याङ्क अनुसार आमदानी करिब 23 अर्ब 40 करोड़ रूपियाँ र खर्च करिब 24 अर्ब 40 करोड़ रूपियाँ पुग्ने देखिएको हो। निगमकी संस्थागत निर्देशक तथा प्रवक्ता अर्चना खड्काका अनुसार विभिन्न स्टेशनबाट आय व्ययको विवरण आउन बाँकी रहेकाले अहिलेको तथ्याङ्कलाई अन्तिम मानिहाल्न मिल्दैन। अन्तिम विवरण तयार हुँदा आमदानी र खर्च दुवै केही बढ़न सक्ने उनले बताइन्। निगमले उपलब्ध गराएका विवरण विश्लेषण गर्दा गत आर्थिक वर्ष 2082-83 को प्रारम्भिक आमदानी अघिल्लो आर्थिक वर्ष 2081-82 को करिब 20 अर्ब 50 करोड़ रूपियाँको तुलनामा 12.5% बढ़ी हो। निगमको आमदानी बढ़े पनि खर्च व्यवस्थापन भने अझै चुनौतीपूर्ण रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। निगमले आर्थिक वर्ष 2082-83 को बजेटमा भने 37 अर्ब 84 करोड़ 85 लाख रूपियाँ कुल आमदानी र 37 अर्ब 72 करोड़ 34 लाख रूपियाँ खर्च हुने प्रक्षेपण गरेको थियो। बजेटमा करिब 12 करोड़ 50 लाख रूपियाँ बचत हुने अनुमान थियो, तर प्रारम्भिक वास्तविक आमदानी बजेटमा गरिएको प्रक्षेपण भन्दा निकै कम देखिएको छ। निगमको आमदानीको महत्वपूर्ण स्रोतका रूपमा रहेको ग्राउण्ड ह्याण्डलिङबाट गत आर्थिक वर्षमा करिब 5 अर्ब 71 करोड़ रूपियाँ आमदानी भएको प्रारम्भिक विवरण छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आमदानी करिब 5 अर्ब 4 करोड़ रूपियाँ थियो। खड्काका अनुसार केही समय अन्तर्राष्ट्रिय द्वन्द्वका कारण उडान संख्या घटे पनि त्यसको प्रभाव लामो समय रहेन। नेपालमा नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स थपिँदै गएपछि ग्राउण्ड ह्याण्डलिङबाट हुने आमदानी बढ़ेको खड्काले जानकारी दिइन्। हाल नेपालमा करिब 30 वटा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनमा छन्। निगमले एयर इण्डिया बाहेक प्राय अन्तर्राष्ट्रिय एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको सेवा प्रदान गर्दै आएको छ। निगमको बजेटमा भने ग्राउण्ड ह्याण्डलिङबाट 7 अर्ब 91 करोड़ 50 लाख रूपियाँ आमदानी हुने लक्ष्य राखिएको थियो। प्रारम्भिक वास्तविक आमदानी भने सो लक्ष्य भन्दा कम देखिएको छ। निगमको पछिल्लो वित्तीय अवस्थाले आमदानी विस्तार भए पनि त्यसको अनुपातमा खर्च नियन्त्रण गर्न नसकिएको देखाउँछ। विगतमा पनि निगमले आमदानी बढ़ाउँदै लगे पनि ऋणको सेवा, ब्याज, जहाज मर्मत तथा सञ्चालन खर्चले वित्तीय दबाव कायम राखेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार निगमको कुल आमदानी आर्थिक वर्ष 2077-78 9 अर्ब 46 करोड़ रूपियाँबाट बढ़ेर 2079-80 24 अर्ब 21 करोड़ रूपियाँ पुगेको थियो, तर पछिल्ला वर्षमा पनि निगमले निरन्तर नोक्सानी बेहोर्दै आएको छ। आर्थिक वर्ष 2080-81 समेत निगमको नोक्सानी करिब 1,50,75,00,000 रूपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। आमदानीमा सुधार भए पनि निगमको सबैभन्दा ठूलो चुनौती ऋण दायित्व बनेको छ। चारवटा एयरबसका जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानी निगमका लागि ठूलो वित्तीय बोझ बनेको छ। निगमको अभिलेख अनुसार चारवटा जहाज खरिदका लागि लिएको ऋणमा हालसम्म 16,54,00,000 रूपियाँ भुक्तानी भइसकेको छ। निगमको प्रारम्भिक अभिलेखमा अझै 46,22,00,000 रूपियाँ बराबरको दायित्व देखिएको छ। अन्य ऋण समेत जोड्दा निगमको कुल ऋण दायित्व करिब 51,00,000,000 रूपियाँ पुग्ने प्रारम्भिक अनुमान छ। तर ऋणको रकम बारे निगम र ऋणदाता निकायको अभिलेखमा केही फरक रहेको निर्देशक खड्काले जानकारी दिइन्। निगमले ऋणको ब्याज दर घटाउने र ऋण पुनर्तालिकीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेको निगमका कार्यकारी अध्यक्ष एमबी श्रेष्ठको भनाइ छ। महँगो ब्याजदरमा लिइएको ऋणलाई तुलनात्मक रूपमा सस्तो ऋणबाट स्वाप पार्ने विकल्प समेत निगमले प्रक्रिया अघि बढ़ाएको उनले जानकारी दिए। यस विषयमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल भइसकेको अध्यक्ष श्रेष्ठले बताए। निगमले एयरबसका जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट 34,00,000,000 ऋण लिएको थियो। सो ऋणमा निगम 10.50% ब्याज तिर्दै आएको छ। निगमले आर्थिक वर्ष 2082-83 को बजेटमा मात्रै करिब 4,10,00,000,000 रूपियाँ वित्तीय खर्च हुने अनुमान गरेको थियो। ऋणको ब्याज घटाउन सके निगमको सञ्चालन आमदानी र खर्च बीचको अन्तर कम गर्न सकिने अपेक्षा निगमको छ। निगमसँग रहेका जहाज मध्ये केही लामो समयदेखि ग्राउन्डेड रहँदा पनि सञ्चालन क्षमता प्रभावित हुँदै आएको छ। उपलब्ध विवरण अनुसार निगमसँग रहेका 5 चिनिया जहाज सहित 11 जहाज छन्। ती मध्ये हाल 6 मात्रै सञ्चालनमा छन्, जसमा 2 ट्विन अटर, 2 नियरबडी, 2 वाइड बडी गरी 6 मात्रै उडानका लागि योग्य अवस्थामा छन्। अन्तर्राष्ट्रिय र आन्तरिक उडान विस्तारका लागि निगम हरेक वर्ष थप जहाज आवश्यक रहेको बजेटमा उल्लेख गर्दै आइरहेको छ। आर्थिक वर्ष 2082-83 कार्यक्रममा अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज थप्ने तथा आवश्यकता अनुसार भाडामा जहाज ल्याउने सम्भावना अध्ययन गर्ने उल्लेख गरेको थियो, तर यो अघि नै बन्न सकेन। बजेटमा 2 A330 र 2 A320 अन्तर्राष्ट्रिय क्षेत्रमा 2,520 उडान गरी 8,65,000 भन्दा बढी यात्रुलाई सेवा दिने लक्ष्य राखिएको थियो। आन्तरिकतर्फ 2 ट्विन अटरबाट 5,174 उडान गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो अवधिमा आमदानी बढेको पक्षलाई सकारात्मक रूपमा लिनुपर्ने निगमकी निर्देशक खड्काले जनाइन्। निगमको वास्तविक वित्तीय सुधारका लागि आमदानी वृद्धि, सञ्चालन खर्च नियन्त्रण र ऋणको ब्याजभार घटाउने काम एकसाथ अघि बढाउन नयाँ व्यवस्थापन लागि परेको अध्यक्ष श्रेष्ठले बताए। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरूद्धको कार्यवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1,093 जना विदेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ। प्रहरी प्रवक्ता एफयू उटलरले संगठित रूपमा अनलाइन मार्फत सञ्चालन भइरहेका ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। बिहिबारको पत्रकार सम्मेलनमा प्रवक्ता उटलरले साइबर अपराध श्रीलंकाका लागि प्रमुख सुरक्षा चुनौती बन्द गएको जानकारी दिए। उनका अनुसार आपराधिक सञ्जालले श्रीलंका तथा विदेशमा रहेका व्यक्तिलाई लक्षित गर्न डिजिटल माध्यम, सामाजिक सञ्जाल र अनलाइन वित्तीय प्रणालीको प्रयोग बढ़ाउँदै लगेका छन्। प्रहरीका अनुसार सन् 2024 साइबर अपराधसँग सम्बन्धित 26 कार्यवाहीमा 573 जना विदेशी नागरिकलाई पक्राउ गरिएको थियो। सन् 2025 भने यस्ता 2 कार्यवाहीमा 26 जना विदेशी पक्राउ परेका थिए। यस वर्ष पक्राउ पर्ने विदेशी संख्या अघिल्लो 2 वर्षको तुलनामा उल्लेख्य रूपमा बढ़ेको प्रहरीले जनाएको छ। कार्यवाहीका क्रममा पक्राउ परेका
3: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
5: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुँडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4।
9: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98 4 33 47 262
10: 98 10 55 55 85
11: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98 60 96 40 00
10: र 98 19 32 76 75।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4। फोन 0295 75 267, मोबाइल 97 655 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
5: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 90 0062।
17: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
18: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
19: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611165, 98421-5254, 98421-26987 र 98520-51906।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेजेईमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: संस्था सभामै पहिलोपटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 9842226667।
6: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291404084 र 98040458727।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: के
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत फुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
9: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295 62 061,
1: 0295 70 315
2: र 98 520 60 177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295 61 165, 98421 52 504, 98421 26 987 र 98520 51 906।
13: नमस्कार है वडाध्यक्षज्यू.
14: नमस्ते नमस्ते. के भन्न आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
14: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि. तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला.
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है.
17: हुन्छ बाबा हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ.
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
20: सम्पर्क नम्बर 0295860679 र मोबाइल नम्बर 9842082776.
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो.
22: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुनी?
23: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
24: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 9852557068.
25: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्रे
2: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46
3: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैटा नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनी
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98-5-20-55-768
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
8: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र या घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-5-20-72-631 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा
9: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विशेष ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि भने हामी तपाईसँग रहेर प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु कार्यक्रमको शुरूवाती चरणमा छु कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: मिति 2083 साल श्रावण महिना। आज श्रावण महिनाको विशेष परम पवित्र पावन दिन रहेको छ 30 गते आज शनिबार। तदनुसार ईस्वी सन् 2026 अगस्त 15 तारीक रहेको छ। नेपाल सम्मत 1146 गुल्ला अथवा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन रहेको छ। वर्षा ऋतु श्रावण महिनाको शुक्ल पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा तृतीया रहेको छ। 34:33-19:24 पूर्व फाल्गुनी नक्षत्र 24:24 सिद्धियोग 12:53-33 आज आनन्दाद योगमा लुम्ब योग रहेको छ। आजको दिनमानको समय 32:44 बिहान सूर्योदय 5:35 जाँदा भयो। साँझ सूर्यास्त 6:40 रहनेछ भने आज वराह जयन्ती रहेको छ। भगवान वराहको उत्सव मनाउने युग छ। आजको दिनमा हामी जुन भूभागमा टेकिरहेका छौँ त्यो भूभागलाई समुद्रबाट डुबेको समुद्रबाट चाहिँ माथि निकाल्नेवाला भगवान वराहको आज जयन्ती रहेको छ। अब पर्सि 1 गते भोलि आइतबार 31 गते पर्सि सोमबार 1 गते सोमबार भदौको संक्रान्ति पनि पर्यो। त्यसै दिनमा पञ्चमीको दिन छ। सबैले घरमा नागको पूजा गरौं। योपालि नागको पूजा सँगसँगै योपालि तपाईँहरूले नाग देवताको विशेष उपासनाहरू गर्नु, विशेष गरी कालसर्पको शान्ति गर्न पनि राम्रो छ है। भएन भने पनि जपहरू पनि गराउँदै गर्न सक्नुहुनेछ। अब ग्रह गोचर सूर्य कर्क राशिमा छन् भने चन्द्रमाको अवस्था सिंह राशिमा छन्। मंगल मिथुन राशिमा छन्। बुध कर्क राशिमा, बृहस्पति आजको दिनमा कर्क राशिमा छन्। शुक्र कन्या राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहका गोचरहरूबाट यहाँ पञ्चाङ्गमा दिएको गोचर अनुसार हामीले जानकारी गराइयो। आज जन्मिने सम्पूर्ण जातकको भने सिंह राशि 12:21 जन्मिनेको सिंह राशि, तत् उपरान्त जन्मिने जातकको भने कन्या राशि रहनेछ। भनेको अहिले दिउँसोको 12:21 जो बच्चा जन्मिन्छ सिंह राशि रहनेछ, टेटो नाम आउँछ है। अनि तत् उपरान्त जन्मिने जातकको भने पापी नाम आउँछ, भनेको पाक्षर पी अक्षर, फेरि पापी भन्नाले पापी होइन, पाक्षर अथवा पी अक्षरबाट नाम जुर्छ, कन्या राशि हुन्छ है। यो तपाईँहरूलाई मैले जानकारी दिएँ आजको ग्रह गोचर सहित तपाईँको राशिफलको। अब तपाईँको लागि म जानकारी गराइहालौ। अहिले भर्खरै टी अक्षर प्रारम्भ भएको छ। अबको यो 6 घण्टा टी अक्षरले व्यक्त गर्नेछ। सिंह राशि हुन्छ भने टो पापी 3 अक्षरबाट कन्या राशि रहनेछन् 12:21 पछाडि। अब ग्रह गोचर सहित अब तपाईँको राशिले के भन्छ आजको दिन कसरी व्यतीत हुन्छ तपाईँको राशि, हामी राशिफल तपाईँको लागि बताउनेछौ। तर राशिले तपाईँको लागि कसरी भन्छ ध्यान दिएर सुन्ने जिम्मा तपाईँको। अबको क्रममा मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज दिन मध्यम खालको रहेको छ। खेलकुदका क्षेत्रमा मन जान सक्छ। पठन पाठनमा कमजोरीपनहरू राशिमा संकेत छ। वृष राशि हुनेको लागि गर्दै आएका काममा पनि सफलता मिल्नेछ। लामो दीर्घ यात्राहरू सहज हुने आजको राशिमा संकेत छ। दिन सुमधुर बन्न सक्छ।
1: मिथुन राशि,
0: तपाईँको काम कार्यहरू सफलतामा पुग्न सक्छन्। पराक्रमिक योग छ आजको दिनमा। कहिलेकाहीँ तपाईँको रोकिएको अधुरो कामहरू थिए भने आज काम अगाडि बढाउनु भयो भने शुभ रहन्छ। मन परेको व्यक्तिहरूसँग पनि भेटघाट राम्रै रहने खालका योगहरू पनि राशिबाट मिथुन राशिलाई संकेतहरू देख्न सकिन्छ।
1: कर्कट राशि,
0: तपाईँले सोचेका कामहरूमा सफल हुनेछ। वाणिज्य कर्म राम्रो छ आजको दिनमा। पठन पाठनमा पनि शुभ छ भने कृषि र पशु चौपायबाट घाटा बिहोर्नुपर्छ। तर होटल व्यवसाय, खाद्यान्न व्यवसाय गर्नेहरूको लागि भने दिन सकारात्मक बन्दैछ।
1: सिंह राशि।
0: सिंह राशिको लागि लग्नमा चन्द्रमा ऐश्वर्य वाहन छ, अधुरा कामहरू पूरा हुन्छ, जागिरमा उन्नति प्रगति राम्रो रहन्छ। अलिकति पारिवारिक योगहरूमा भने किचलो बन्न सक्छ, यानि कि झगडाहरू निम्तिन सक्छ, सम्बन्धहरूमा खटपट हुन सक्ने सम्भावनाको योग छ।
1: कन्या राशि।
0: आज यतिखेर हेर्दा चाहिँ बाह्रौं चन्द्रमा हुँदै गर्दा केही घण्टा पछाडि लग्नमै चन्द्रमा आउँदा दिन मिश्रित छ। कारोबार गर्दाखेरि विशेष सावधानी अपनाउनु, प्रशंसा भने आज मिल्नेछ। पठन पाठनमा मन कम जान सक्छ, बाहिरी खर्च वृद्धि रहनेछ भने घुमफिरमा दिन व्यथित राशिमा संकेत छ।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: दिन सुखद बन्दै जाने योग छ, मान्यजनको आशीर्वाद प्राप्त राम्रो रहने योग रहेको छ। आजको दिनमा अधुरा कामहरू पूरा हुन्छन् भने प्रेममा सफलता मिल्नेछ। आफ्नो गोपनीयताहरूलाई विशेष सावधानीका साथमा सुरक्षित राख्नु बुद्धिमानी मान्ने योगहरू राशिबाट तुलालाई संकेत देखिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ। आजको दिन सफल बन्न सक्छ। शनिको प्रभावले अधुरो काम अधुरै रहे पनि पठन पाठन सुधार हुनेछ। सम्बन्धमा एकदम प्रेमिलो सम्बन्ध, पुराना साथीहरूसँग भेटघाटको योग पनि छ। दाम्पत्य जीवनमा सुखमयको दिनहरू बिताउने योग रहेको छ। आजको दिन गर्दै आएका कामबाट सफलता मिल्नेछ। मन हर्षित रहने खालको योग छ। तपाईँले सोचेका कामहरूबाट पनि उन्नति र प्रगति नै रहनेछ। जग्गाको कारोबारमा सामान्य योग छ। स्वास्थ्यमा भने निकै सुधार हुने हुँदा मन असत्य शान्त रहने योग रहेको छ। मकर राशि हुनेको लागि तपाईँको लागि उन्नति र प्रगति ठिकै छन्। व्यापार राम्रो चल्न सक्छ, तर साथीभाइलाई सापट्टि दिएको पैसा गुमनाम भएर जानेछ। आफ्नो इज्जतमा रहनुहोला, काम सफलतै रहने योग छ। कुनै पनि संघ संस्थाहरूको पदाधिकारीबाट सम्मानित हुनुपर्ने खालको योग पनि राशि मकरलाई संकेत छ। कुम्भ राशिले 12 बजेसम्म गरेका काम सफलै होला, तत्पछाडि गरेका कामहरूबाट अलिकति दिन बिग्रिने खालको योग छ। विशेष गरी लगानी नगरिहाल्नु, प्रेम प्रेमीको बीचमा सम्बन्ध आजको दिनमा खटपट आउन सक्ने योग छ भने विशेष गरी अध्ययन अध्यापन गराउने क्षेत्रहरूको लागि भनौँ, गुरू शिक्षकहरूको लागि भने दिन सुखद राशि कुम्भ।

0: सुखद बन्ने सम्भावना छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईसँग छौं र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा हामी तपाईसँग विशेष कुराकानी गर्छौं अनि तपाईहरूसँग भएका विशेष भूत, भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सीधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। तपाईँ फोन गरेर हामीलाई विभिन्न जानकारीहरू भने दिन सक्नुहुनेछ र आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिन्छौं। यतिखेर ठ्याक्कै दुईटा नम्बर तपाईँले नोट गर्नुभयो भने मसँग प्रत्यक्ष रूपमा कुराकानी हुन्छ। 98453 97658 र 98142-73601 तपाईँले सिधा

0: रूपमा फोन गर्नुभयो भने तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहने नै छ। यतिखेर कोही जिज्ञासु आउनु भएको जस्तो मलाई इसारा मिलिरहेको छ। राधे राधे हजुर।
1: राधे राधे ब्रो।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर देउता?
1: रेडियो निगरानी पहिलाबाट हजुर, मेरो घर लालबन्दी हो हजुर। ट्राई गर्दा गर्दा गुरुसँग भेट्नलाई कहिले पाइएन, आज भेटियो हजुर।
0: आज भेटियो होइन, तपाईँको घर चाहिँ कहाँ हो?
1: घर लालबन्दी हजुर, लालबन्दीमा छ हजुर।
0: लालबन्दी सर्लाही जिल्लामा?
1: सर्लाही जिल्लाको लालबन्दी हजुर। रेडियो निगरानी पहिलाबाट सुनिरहेको छु हजुर।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै सुन्ने गर्नु भएको छ?
1: दैनिक दैनिक हजुर, दैनिक 8 बजेदेखि 9 बजे हजुर। अलिक बुढो भइसकेको मान्छे पनि हजुर।
0: ए अनि अहिले कार्यक्रम कसको बारेमा हेर्न चाहनुहुन्छ कार्यक्रममा अहिले?
1: हजुर छोराको बारेमा हेर्नु खोलेको हजुर मैले, छोराको हजुर।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2043 साल हजुर।
0: हजुर
1: महिना
0: हजुर हजुर जेठको 12 गते हजुरको आवाज बुझेर हजुरको नाम के भन्नुभएको थियो अघि?
1: मेरो अमृत कार्की, अमृत कार्की अलि होला।
0: अमृतजी यो 43 सालको जेठको 12 गते भन्नुभयो
1: हजुर? सोमबार पर्छ क्यारे हजुर।
0: कति बजे जन्मेको थाहा छ कि छैन
1: हजुर? 5:25 हजुर।
0: यो बिहानको हो कि बेलुकाको?
1: बिहान हजुर, बिहान हजुर, बिहान बिहान 5:25 हजुर।
0: कुन जिल्लामा हजुर? कार्कीजी कुन जिल्लामा भएको जन्म थाहा छ
1: हजुर? जनकपुर।
0: ओहो, उहाँले सबै कुरा भन्न पाउनु भएन, उहाँको फोन डिस्कनेक्ट भयो। हामीसँग प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्न सक्नुहुन्छ। यतिखेर फेरि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: अहिले मेरो नातिको बारेमा हेर्न चाहन्छु।
0: नातिको साल महिना गते समय भनिदिनु त।
1: 2075 साल।
0: 75 साल। तपाईँले उता कपीमा लेखेको फटाफट पढ्नु न है, उता अर्कोसँग सोद्धै पढ्दै भन्नु गर्नुभयो अलि टाइम लाग्छ भन्दै थियो। उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ भन्दा भन्दै हामी अलिकति सिस्टमेटिक रूपमा गयौँ भने सबैलाई सहज हुन्छ। आदरणीय सज्जनहरू, सबै कुरा कपीमा लेखेर राखेर अनि टक्क फोन गर्नुभयो भने सबै कुरा याद हुन्छ। कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? कल्पनाजी आरामै हुनुहुन्छ? आज धेरै दिनपछि फोनमा बोल्न पायो नि? अनि आजभोलि कार्यक्रम सुन्नुहुन्छ कि सुन्नुहुन्न तपाईँहरू? आजभोलि कार्यक्रम सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर सोधेको मैले। आजभोलि तपाईँहरू कार्यक्रम सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर सोधेको मैले कि? कहाँबाट सुन्नुहुन्छ आजभोलि कार्यक्रम? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? उहाँको पनि फोन डिस्कनेक्ट भयो। आज नेटवर्कको समस्या जताततै रहेछ भन्ने कुरा हामीले यति भएपछि बुझ्नै पर्यो होइन। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू भने गर्ने प्रयासमा लागिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहन्छौं। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ र हामीसँग भएका विशेष कुराकानीहरू हामीसँगबाट तपाईँ लिन सक्नुहुनेछ। आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। यतिखेर तपाईँ हामीसँग कुराकानी गर्दै हामीसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी पनि तपाईँ लिन सक्नुहुनेछ र हामीसँग भएका विशेष कुराकानीहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर हामी तपाईँसँग भएका विभिन्न चर्चा र परिचर्चाहरू पनि लिने प्रयास गरिरहन्छौ। हामी 98453 97658 र 98142673601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। धेरै सज्जनहरूले सनातन रेडियो नेटवर्कबाट पनि कार्यक्रम सुनिरहनु भएको मलाई जानकारी प्राप्त भएको छ। हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिँदै आइरहेका छौं र हामी तपाईँसँग भएका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू पनि लिने प्रयासमा छौं। कोही जिज्ञासु सम्भव भएसम्म हामी फोनबाटै तपाईँहरूको जिज्ञासाको समस्याको समाधान गरौं भन्ने खालको हिसाबले हामी तपाईँसँग जोडिने प्रयत्न गरिरहेका छौं। कुन जिल्लाबाट सुन्दै हुनुहुन्छ, मेहनत गरेर फोन गर्नु भएको हुन्छ, अलिकति बाहिर आँगनमा आएर बोलिदिनु है, किनभने बल्ला बल्ला फोन लागेको हुन्छ अनि फेरि फोन डिस्कनेक्ट भयो भने मन दुख्छ नि होइन। कोही हुनुहुन्छ, हेरौँ उहाँसँग कुराकानी कतिको सफल हुन्छ। राधे राधे।
3: हेलो गुरु, राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म भोजपुरबाटै हो, मिलन विश्वकर्म भन्ने मान्छे। अस्ति पनि फोन लाग्यो, अहिले ठ्याक्क ट्राई गर्दै त ठ्याक्कै लाग्यो गुरु।
0: लाग्यो होइन, फोन प्रयास गरेपछि लाग्दो रहेछ।
3: हजुर गुरु,
0: अहिले कार्यक्रममा आउनु भएको छ, कुन ठाउँमा हुनुहुन्छ तपाईँ भोजपुरको?
3: अहिले भोजपुरको दिङला गुरु।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँबाट दिङलामा?
3: शङ्कुवा सभा गुरु,
0: शङ्कुवा सभा सुन्नुहुन्छ। कसको बारेमा हेर्नुहुन्छ अहिले
3: गुरु? म आफ्नै बारेमा हेरेर अलि मेरो अलिक उयो समस्याहरू आइ भयो कि, अनि त्यही भएर गुरुलाई सोध्नु।
0: तपाईँले अस्ति पनि फोन गर्नुभएको थियो, कसको हेर्नुभयो अस्ति?
3: अस्ति मैले मेरै हेरेको थियो, बुझेन, टिप्नु पाइएन, अझै टिपेर गुरु।
0: भन्नु त मलाई, साल महिना गते समय
3: 2057 साल चैत महिनाको 13 गते सोमबार
0: कति बजे?
3: बिहान 7:30 बजे।
0: 7:30 कुन जिल्लामा?
3: भोजपुर जिल्ला गुरु।
0: भोजपुर जिल्लामा है?
3: हजुर।
0: तपाईँको आफ्नै हेर्ने यो?
3: हजुर गुरु।
0: राशिको नाम तपाईँको चन्द्र कुमार, मिन राशि हुन्छ भनेको थियो हामी अस्ति, हो?
3: हजुर हजुर गुरु।
0: अब अस्ति 8 माङ्गलिक छ, केटीहरूसँग धेरै नहिन्नु है, केटीहरूसँग धेरै लपार्न हुँदैन है, बिहा बिग्रिन्छ है, आँखसँग बिहे गर्नु है भनेको थिएँ।
3: हजुर गुरु।
0: अनि किन हिँडेको त फेरि?
3: हजुर,
0: किन त्यसरी प्रेम गरेको? तपाईँको बिहे भयो?
3: बिहे भयो, अलिक बच्चा भएको छ गुरु, अहिले एकदम हाम्रो राम्रो छैन क्या गुरु।
0: ल बर्बाद भइगयो नि, सक भर नि, छुट्टी सक्नु भएन नि?
3: छुट्टी सकेको, डिभोर्स भएको थिएन गुरु, अब माइततिर जानुभएको छ।
0: ए ल, अन्तिममा फोन गर्नुभएको छ। 8 माङ्गलिक परेको छ नि त, यो माङ्गलिकको शान्ति गर्नु पर्थ्यो बेलैमा। यसो गर्नु, तपाईँले के गर्नु भने माङ्गलिकको शान्ति आँखको विवाह गर्नु पर्यो, अनि अहिले तपाईँलाई अरू कुरामा केही त्यस्तो आत्तिनु पर्ने कुरा छैन। 27 वर्ष पछाडि बल्ल राम्ररी चल्छ, तपाईँले 26 वर्ष हुनु पनि।
3: हजुर हजुर गुरु।
0: अब यसलाई यसो गरौँ, अब अरू धेरै कुरा हेर्नुभन्दा पनि यसलाई पहिले कुरो विवाहको सम्बन्धलाई टिकाउनको लागि चाहिँ माङ्गलिक शान्ति गर्ने, अनि तपाईँ पनि अरू केटीहरूसँग नहिन्ने होइन, आफ्नो त कन्ट्रोल हुनु पर्यो नि, अरूलाई गाली गरौँ त पहिले। अनि चाहिँ उहाँको पनि चिना टिप्पणी मगाएर हेराएर दुईजनासँगै बसेर, नभए कहाँनिर के चाहिँ बिग्रिएको छ, अरू पनि बिग्रिया हुन सक्छ, शान्ति गर्नुपर्छ। यसको लागि चाहिँ दुईजनाको चिनाहरूलाई दिउँसो फोन गर्नुपर्छ है।
3: हुन्छ, दिउँसो फोन गर्दाखेरि चाहिँ कसरी हो गुरु?
0: दिउँसो यही नम्बरमा मलाई फोन गर्नु, अहिले 9 बजे पछाडि तुरन्तै फोन गर्नुहोला, अनि त्यसको बारेमा छलफल गरौँला। उहाँको पनि साल महिना गते समय सबै थाहा छ तपाईँलाई?
3: मलाई थाहा छैन, म उता सोध्छु।
0: हजुरले उता सोधेर, अनि कहाँ माइत तपाईँको पत्नीको?
3: मेरो यता भोजपुरै हो, यता सालेवाले।
0: ए त्यो क्षेत्रमा पनि कार्यक्रम सुन्नुहुन्छ बा, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला अहिले।
3: हजुर,
0: जन्ममिति दिनु सक बराबर, बच्चा बच्ची भइसकेको मान्छे छुट्टी नहुँदैन क्या, अलिअलि सामान्यतया झगडा पर्छ, तर त्यसमा धेरै ठुलो रिस्क लिन पनि हुँदैन, राम्रोसँग शान्ति गर्नुपर्छ यसलाई। तपाईँले यसो गर्नु, यस्तो मान्छेले चाहिँ कार्यक्रममा भन्दा दुईजनाको हेर्ने बेला चाहिँ दिउँसो फोन गर्नु होला, 9 बजे पछाडि यही नम्बर गर्नु, अहिले छुट्टिन्छु ल। राधे राधे।
3: राधे राधे गुरु, राधे राधे।
0: हामीसँग यतिखेर भोजपुरबाट हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। अलिकति माङ्गलिकको दोष देखियो, माङ्गलिक पनि कस्तो रहेछ भने आठौं माङ्गलिक डेन्जर माङ्गलिक हो क्या। यो प्राय जसो विवाहमा असाध्य समस्याहरू आउने कुण्डली भने कि आठौं माङ्गलिक, सातौं माङ्गलिक, औंसा यस्तो सुबाट अलिकति पिरिरहेको हुन्छ। त्यसो भएको हुँदा तपाईँले पनि यसै गरी चिना हराउन मन लागेको छ अनि दुईजनाको हेराउन पाए हुन्थ्यो अथवा तीनजनाको हेराउन पाए हुन्थ्यो अथवा चारजनाको एकैचोटि हेराउन पाए त छोराको पनि छोरीको पनि आमाको पनि बाको पनि भन्ने खालको हुन्छ नि, त्यस्तो छ भने तपाईँले दिउँसो फोन गरेर हामीसँग सम्पर्कमा रहन सक्नुहुन्छ। दिउँसो फोन गर्दा पनि अहिले जुन नम्बरमा तपाईँले फोन गरेको गरी गर्नुभयो व्यस्त व्यस्त भन्छ नि, त्यही नम्बरमा फोन गर्ने दिउँसो लागिहाल्छ। दिउँसो पनि पर्दैन, 9 बजे पछाडि फोन टुङटुङ लाग्छ, दिनैभरि फोन खाली छ हाम्रो आजभोलि है तपाईँको। अनि आजको आज फोन गर्नु भने आजै हेर्न मिल्छ, धेरै धेरै कुर्नु पर्दैन। पहिलेपल्ट धेरै दिन कुर्नु पर्थ्यो, 5 दिन 7 दिन लाग्थ्यो पहिलेपल्ट, आज त्यस्तो छैन। किनभने हामी सबै जिल्लामा गइसकेका छौँ, हेर्ने मान्छेले हेरिसक्नु भएको छ, अब नयाँ नयाँ मान्छेले त्यही कुरालाई पोहोर पढाएर हेराएको मान्छेले बल्ल फेरि दोहोऱ्याउने हो अब होइन। त्यसो भएको हुँदा सम्पर्कमा तपाईँ दिउँसो पनि रहन सक्नुहुन्छ। एकैछिन कार्यक्रममा छोटो विश्राम लिन्छु, विश्रामपछि तपाईँसँग फोनमा फेरि कुराकानी गर्नेछु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गर्छु। हामी आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू भने गर्ने प्रयास गर्छौं। तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हुनुहुन्छ, हामीसँग प्रत्यक्ष कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हुनुहुन्छ लाइनमा, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: राधे राधे। हारेमा हुनुहुन्छ? को बोल्दै हुनुहुन्छ? कहाँदेखि हजुर?
1: बैतरीबाट योगेन्द्र पाण्डे गुरु।
0: नाम के भन्नुभयो?
1: योगेन्द्र पाण्डे।
0: योगेन्द्रजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँले?
1: रेडियो बैतडी हो गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: अहिले आफ्नै बारेमा।
0: साल महिना गते समय भन्नु त?
1: 2065 साल चैत्र महिनाको 5 गते बुधबार रातिको 10:35
0: राति, अनि
1: बैतडी जिल्लामा
0: कसको आफ्नै हो यो?
1: हजुर गुरु।
0: तपाईँको आफ्नै हो भने राशिको नाम योगराज धनुराशि हुन्छ है?
1: हजुर।
0: धनुराशि भयो, अब योगराज नाम आयो। अष्टमीको दिनमा जन्म भएको छ, मूलको दोस्रो पाउले आमा पिर्ने मूल हो है। अलिकति ग्रहमा कस्तो छ भने, ग्रहमा दोषहरू परेको छ, मूलको शान्ति गर्नुपर्छ। मूलले आमा पिर्ने खालको युग छ, यसलाई राम्रोसँग शान्ति गर्नु। गुरु चन्द्र लेख परेको छ घर परिवारमा, आमाकै घरमा गएर एकदम अशुभ ग्रह राहु अनि विराजमान भइरहेको छ बृहस्पतिको सासमा, होइन? अब यो तपाईँले यसलाई गुरु चन्द्रदेखिको शान्ति गर्ने। घरमा को मान्छे अकालमा मृत्यु भएको छ? कान्छा ठुलाबा हुनुहुन्छ है। अब घरमा सत्तारूढ आउनु भएको छैन होला है?
1: लगाएको गुरु, पहिला त
0: पहिले लाउनु भएको हो?
1: हजुर।
0: फेरि पनि किन त, यहाँ त पृथ्वीको दोष देखिहाल्छ है। अलिकति ग्रहमा दोषहरू परिरहेको छ, शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर गुरु। अनि जागिर के कस्तो हुन्छ गुरु?
0: अब जागिरको लागि नराम्रो छैन, तपाईँले पहिले ग्रहको शान्तिहरू गर्नु पर्यो, पूजापाठ गर्नु पर्यो, बिहिबारको दिन व्रत बस्नु पर्यो, राम्रै हुन्छ है।
1: हजुर गुरु। अनि पढाइ?
0: पढाइको लागि पनि राम्रो छ, ठिकै छ।
1: अनि घर परिवारसँगको सम्बन्ध?
0: सम्बन्ध चाहिँ आमासँग कुरो मिल्दैन, अनि आमाको कारणले गर्दा परिवारमा पनि नमिल्न सक्छ, विशेष ध्यान दिनु है त।
1: के गर्दा राम्रो हुन्छ गुरु भविष्यमा?
0: भविष्यको लागि बिहिबारको व्रत गर्ने, गुरु चन्द्रलेको शान्ति गर्ने, मूलको शान्ति गर्ने, अगाडि बढ्ने राम्रै हुन्छ, भाग्यमा नै हुनुहुन्छ मान्छे है।
1: हुन्छ गुरु।
0: हस्, राधे राधे।
1: अनि शुभ रङ, शुभ अङ्क?
0: 3 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो सेतो रङ राम्रो, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे गुरु।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा कोही जिज्ञासु फेरि पनि आउन सक्नुहुन्छ, हामी प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईसँग भएका विशेष भूत भविष्य अनि विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: शङ्करबाट लक्ष्मी तामाङ भन्ने मान्छे। हजुर, अस्ति पनि कल लागेको थियो, कुरा हुन सकेन।
0: कुरा हुन सकेन? लक्ष्मी भन्ने मान्छे बोल्नु भयो?
2: हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ शङ्कर्ष भएको?
2: कुमलिङका।
0: हो, एकदिन कुरा भएको थियो तर आधी नै फोन डिस्कनेक्ट भयो, बिहानै चाहियो त्यही क्या हो? अहिले भन्नु त, साल महिना गते समय के रहेछ हेरिहालौँ, कसो हेर्ने अहिले?
2: 2053 साल।
0: को यो छोरा कि छोरी?
2: छोरा।
0: 53 साल कुन महिना?
2: मार्च महिनाको 3 गते।
0: 3 गते हजुर।
2: बिहिबार दिउँसो 1:30 बजे
0: र 30 मिनटमा। कुन जिल्लामा भयो जन्म? यो चाहिँ तपाईँको छोरा अस्ति हामीलाई भेट्नु भएको खानबारीमा?
2: हजुर हजुर।
0: अनि खानबारीमा भेट्दाखेरि चाहिँ नातिका चिना कोर्नु भयो? यो छोराको नाम चाहिँ चेतन लामा आउँछ, मेष राशि हुन्छ, 53 साल, माघको 3 गते बिहिबार 1:30 है। चेतन नाम मेष राशि आउँछ, के राशि छ अहिलेसम्म तपाईँको नाम जुडेको?
2: नाम त
0: चिना कोर्नु पर्दा त फेरि नमिलेको चिना राखेर के गर्ने होला भने क्या चिना। चेतन नाम आउँछ, मेष राशि हुन्छ, लग्न वृष लग्न छ, घरमा अकालमा कोही मान्छे मृत्यु भएको दोष छ, को तपाईँको घरमा सप्ता लाउनु भएको छ कि छैन? सप्ता पनि लामा विधि हुन्छ त, सप्ता त सनातन विधि हो, वैदिक विधि हो, पुराणको विधि हुन्छ नि, लामा विधिबाट सप्ता हुनै सक्दैन, लामा विधिबाट उहाँहरूले पढ्ने वेद छुट्टै होला, तर सप्ताह पुराण त लामा विधिको पुराण छैन होला नि त, पुराणै त छैन नि त लामामा।
2: सातजना लामाहरू पुरानै भनेर गर्ने गरे कुरो, अब आफू अलिक अन्धभक्त होइन।
0: कति दिनमा सक्नुभयो
2: त्यो चाहिँ? सातजना लामाबाट एक दिनमै।
0: अनि कसरी सप्ताह भयो त?
2: सातजनाले पढ्दाखेरि हुन्छ भनेको कुरोहरूले नै।
0: सुन न, सप्ताह भने के हो? सप्त भनेको सात, आह भनेको दिन, बुझ्नुभयो त? सात दिनसम्म गरिने कर्मलाई सप्ताह भनिन्छ। भोलि तपाईँले कुनै त्यहाँ गुरुबारलाई बोलाएर तपाईँले भागवतको एका लाउनु भयो भने पनि मिल्दैन कुरो, एका लाउनु नै आफ्नो जान सकिन्छ, तर त्यो त्यसले फल दिँदैन कि। तपाईँले कुरै बुझ्नु भएन के भन्ने, कति सम्झाउँछु म तपाईँहरूलाई, अब जन जन्म सम्झाउनु त मैले सकिनँ होइन। तपाईँ घरमा एउटा पितृको दोष परेको छ, मंगलबार बिहिबार तपाईँको बच्चाले छोराले लसुन प्याज माछा मासु खाना हुँदैन, बुझ्नुभयो? यो अङ्गारक युग पनि परेको छ, अङ्गारक युग पर्ने मान्छे फेरि सातौं घरको मालिक पनि मंगल हो, मंगललाई राहुले गरेर क्याप्चर गरेको छ, तपाईँको छोरा बुहारी पनि कुरो मिल्दैन। बुहारी असाध्य कडा ल्याउनु भएछ नि त, कहाँबाट ल्याउनु भयो? कडा हुनुहुन्छ होइन, अहिले कहाँ त्यही हुनुहुन्छ कि कतै अन्तै हुनुहुन्छ? ए ए, बिहा लौलो बिग्रिनु सक्यो?
2: बिग्रेको भनेर ऊ हिँडेको पनि छैन, उसले अर्को बिहा पनि गरेको छैन, मेरो छोराले पनि गरेको छैन होइन।
0: अनि हजुरसँग चाहिँ कोरोना भयो कि छोरासँग पनि कोरोना भयो?
2: छोरासँग नि सबै, अब फेसबुक नयाँ नयाँ खोलेर ऊ गर्दा पनि ब्लक गर्छ रे।
0: त्यही हो क्या, त्यही त, अनि बिहा बिग्रियो, त्यो भन्दा कति बिग्रिनु पर्यो त नि।
2: अब हुन चाहिँ अब त्यो मिल्छ कि मिल्दैन होला नि, गुरु देखिन्छ त्यसमा।
0: अब यहाँबाट मैले भने त वैवाहिक जीवन सातौं घरको मालिक मंगललाई राहुले आक्रमण गरेको छ, वैवाहिक जीवन पनि बिग्रिन्छ, यो सबै कारण नि, अन्तिम जड भनेको फेरि तपाईँको यो घरमा सप्ताह नलागेर हुँदैन, बुझ्नुभयो? सप्ताह लाउनु पर्छ, बिहिबार तपाईँको छोराले, मंगलबार एक हप्तामा दुईटा बार चाहिँ कम्तीमा व्रत बस्नुपर्छ, गणेशको पूजा गर्नुपर्छ, मंगलबार हनुमानजीको पूजा गर्नुपर्छ, हनुमान चालिसा पाठहरू गर्नुपर्छ, बिहिबार केराको वृक्षमा गएर पूजा गर्नुपर्छ होइन। अनि तपाईँको छोराले कवचहरू लाउनुपर्छ, गृहशान्ति गर्नुपर्छ, मेन समस्या चाहिँ सप्ताह नलागेसम्म गाह्रो छ भन्छु मैले। अस्ति मैले तपाईँको नातिको चिना हेरिनँ खानबारीमा? ए ए, भनेपछि हजुर र हाम्रो भेट भएको छैन? होइन, हामी यही महिनाको के अरे यही सालको अस्ति जेठमा आएका थियौँ नि त, थाहा पाउनु भएन?
2: त्यति बेला चाहिँ म अब त्यति बेला रेडियो बिग्रेको थियो।
0: ए ल ल ल, ठिक छ ल, भनेपछि पहिले 77 सालमा आउँदा भेट भएको हाम्रो, अनि त्यो बेला तपाईँले यो छोराको छैन हेराउनु भएन? अनि मैले तपाईँको त्यो 77 सालमा यो छोराको बिहा बिग्रिन्छ ख्याल गर्नु भनेको थिइनँ? होइन सुन्नु न, होइन जे भए पनि, त्योभन्दा पहिले भए पनि बिहा बिग्रिँदैछ है भनेर ए हो र भनेर चाहिँ त्यसको शान्ति त्यही बेला गरे भए अहिले बिहेमा आफत पर्थ्यो त?
2: अन्त हजुरले त्यो बेला चाहिँ यो सप्ताहको कुरा चाहिँ गर्नु भएन गुरु होइन
0: हजुर
2: यो चाहिँ कुरो भएन कसरी भएन
0: अनि बिहाको कुरो गरे कि गरेन
2: बिहेको कुरो चाहिँ भएको थियो होला त्यति बेला अब अगाडि नै हामी जस्तो हुन अगाडि नै भइसकेको थियो त्यही भएर बहुत टेन्सन भएर
0: अब हजुरलाई पहिले भन्दाखेरि टेन्सन हुन्छ पछि बिग्रिसक्यो अब गरेर हुँदैन फेरि के गर्ने मैले तपाईँलाई मङ्गलबार बिहिबार व्रत बस्नुपर्छ तपाईँको छोरालाई भनेको थिएँ भनेको थिइनँ भनेको थिएँ अनि त अहिलेसम्म व्रत सुरु गर्नु भएको
2: त व्रत त अब मसँग हुन्छ त अब मैले अब भन्छु होइन अब मैले पकाएर किने हो म
0: अब यस्तो छ अब मैले तपाईँले सबै कुरा याद छैन 77 सालमा हेरेको होइन मैले अहिले भने तपाईँको घरमा पितृको दोष छ तपाईँको घरमा यो छोरालाई मङ्गलबार बिहिबार घरमा उसले पनि ख्याल गर्नु पर्यो क्या तपाईँले पकाइदिँदा सुहाउँदिने अरू बेला जे पारेर खाएर त्यो त उसलाई त मनमा श्रद्धै भएन नि मङ्गलबार उसले दैनिक हरेक मङ्गलबारको दिन गणेशको पूजा गर्नुपर्छ मैले भन्ने उसको मनस्पटलमा हुनु पर्दैन बिहिबार मैले केराको वृक्षमा पूजा त्यो भयो भने न त्यसको भाव जागृत हुन्छ भावै जागृत छैन मङ्गलबार व्रत भनेको छ आमाले चोखोदिया छ अरू वास्तै छैन न नुहाउनु छ न गणेशको पूजा गर्नु छ न हनुमानजीलाई यसो फोटो हेर्नु छ न केही गर्नु केही नै केही छ अनि कसरी हुन्छ भन्नु त बिग्रिसकेपछि अब गाह्रो भयो मैले तपाईँलाई 77 सालमै पनि अब तपाईँलाई कति याद छ मलाई थाहा भएन मैले यही चिना हेरेको हो भने चाहिँ यही समय हो भने चाहिँ तपाईँको मैले यो चिनाबाट बिहा बिग्रिन्छ पनि भनेको छु सप्ताह रहनुपर्छ पनि भनेको छु अब त तपाईँले कति ख्याल गर्नुहुन्छ भन्ने कुरा हो कि अब अब फेरि पनि अरू अब त्यो एकचोटि बुहारीको चिनाहरू ल्याएर दिउँसो सम्पर्कमा रहनु होला है त मसँग राधे राधे हजुर हो त्यही गर्नलाई दिउँसो मलाई फोन गर्ने बुहारीको पनि हेर्नुपर्छ दुईजनाको हेर्दाखेरि कहाँनिर के बिग्रिया छ त्यसपछि म जानकारी गराउँछु तर यहाँबाट राम्रो देखिँदैन है त जिरो अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो रातो रङ सेतो रङ राम्रो पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छ राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ अलिकति लामो कुराकानी गरियो देखिहाल्नु भएको छ पहिले पहिले पनि भनेको तर भनेको नमानेको पहिले भन्दा टेन्सन भयो ए गुरुले के भन्नु भन्नुभयो फेरि दिउँ कि अब टेन्सन भएर के गर्ने टेन्सन दूर भयो किनकि ऊ सम्पर्कमा आएको दूर भयो नि भएन आनन्द भयो नि त फेसबुक पनि ब्लक म्यासेन्जर पनि ब्लक टिकटक पनि ब्लक जताततै जे गरे के हुन्छ अनि जिन्दगी राधे श्याम हुन्छ यतिखेर गई जिज्ञासु फेरि पनि हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ अलि आवाज क्लियर आएको छैन अलिकति ध्यान दिएर बोल्नु है हजुर गोगनेबाट बोल्दै हुनुहुन्छ अलिकति आवाज सानो आयो के गरौँ त हो गोगन त केही कानमा केही लाउनु भएको छ त केही छैन मोबाइल चार्जमा त हाल्नु भएको छैन नि अहिले कार्यक्रममा आउनु भएको छ होइन कुन रेडियो कार्यक्रम सुन्दै हुन्छ त्यहाँले हजुर हजुर पहिले कुन रेडियोमा सुन्नुहुन्थ्यो बन्द भएपछि गाह्रो भयो अनि तपाईँलाई सनातन रेडियो नेटवर्कबाट कार्यक्रम उत्पादन हुन्छ त्यहाँबाट कार्यक्रम बस्छ भने थाहा छ कि छैन तपाईँको आवाज एकदमै सानो आएछ ल भन्नु त अहिले साल महिना गते समय कसको बारेमा हेर्नुहुन्छ भन्नु त साल महिना गते समय हजुर हजुर अब यो तपाईँको आवाज एकदमै सानो आएछ अलि अलि प्रष्ट भएर बोलिदिनु न त्यो हेडफोनहरू हटाएर ल भन्दै थिएँ फोन डिस्कनेक्ट भएर रहेछ हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौँ है हामी आफ्नो अनि आफन्तहरूको बारेमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गरिरहेका छौँ र हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ 9845 97658 र 9142673625 सिधा तपाईँ र मेरो सम्पर्कमा रहेर हामी तपाईँसँग जोडिन सक्छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? हजुर हजुर, सम्झनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ सम्झनाजी यतिखेर? आज त शङ्खसभा मात्रै घुमिरहेको है, कहिले रेडियो शङ्खसभा सुनेर भोजपुर काले, कहिले चाहिँ उता शङ्खसभा काले है आता लु त कसको बारेमा हेर्नुहुन्छ अहिले? साथी भनेको साथी कहाँ हुनुहुन्छ उहाँ, के उहाँको नाम? नामै थाहा छैन हो, नाम थाहा छैन हो? विष्णु के
2: तामाङ,
0: विष्णु तामाङ। तपाईँको घरदेखि उहाँ घरको उहाँको घर चाहिँ कहाँ पर्छ?
2: तलतिर।
0: उहाँ अहिले कहाँ हुनुहुन्छ? उहाँले कार्यक्रम सुन्नु भएको छ? अनि हामीले आफ्नो भन्दा अरूको हेराउनु हुन्न भनेको सुन्नु भएको थियो कि भएको थिएन? ए हजुर, उहाँको कति सालमा जन्मिनु थाहा छ भन्नु त?
2: 2063 साल।
0: कुन महिना?
2: भदौ 28 गते बिहान।
0: कति बजे?
2: 5 बजे।
0: कति ज्ञानी है, मैले त्यही भएर भनेको कि अर्काको लिएर नआउनु न भन्ने कारण थियो। अब 63 सालको भदौ गते गते बिहिबारै परे होइन, अनि हच्चको भएर भन्दिनँ। ए हजुर
2: हजुर गुरु,
0: अनि किन यसरी मैले कच्चिटो भनेको छु अर्काको बारेमा नआउनु, यो तपाईँको साल महिना गते बारै मिल्दैन, कसरी हेर्ने भन्नु त? अबदेखि चाहिँ अरूको फोन अरूको लागि फोन नगर्नु है भन्दै थिएँ, फोन काट्नुभयो। के गर्ने कि अब समस्या हुन्छ, अब नहेरिदिउँ बल्ल बल्ल बल्ल हुनुहुन्छ, हेरिदिउँ कुरो मिल्दैन, अनि त्यही भएर भनेको तपाईँलाई मान्नुहुन्न। मैले त्यही भएर भन्ने गर्छु साल महिना गते समयहरू फिक्स लिएर आउने हो, आउने गर्नुभयो भने तपाईँको र मेरो कुराकानी राम्रो हुन सक्छ, अन्यथा कुराकानी हुँदैन नि। हजुर कोही हुनुहुन्छ फेरि पनि? राधे श्याम हजुर,
3: गुरु राधे राधे गुरु
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? यो त सुदूरपश्चिमको आवाज हो
3: गुरु, म दर्शनदेखि बोलिरहेको छु।
0: को बोल्दै हुनुहुन्छ अहिले
3: गुरु?
0: अब त हल्लामा बसेर फोन गर्नुहुन्छ नि, कसरी हुन्छ त, हल्ला नगरेर बोल्नु त नि।
3: हुन्छ हुन्छ गुरु,
0: दार्चुलाको कुन ठाउँमा हुनुहुन्छ तपाईँले?
3: दार्चुलाको म खरामा छु गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ अहिले?
3: दार्चुला 90 MHz सुनिरहेको छु।
0: 90 MHz
3: हजुर,
0: कुन एफएम भनेको मैले, कति कति मेगा सुन्नु भएको भने होइन नि, मैले
3: दार्चुला एफएमबाट सुनिरहेको छु गुरु।
0: दार्चुला एफएममा कार्यक्रम आउँदैन, कसरी सुन्नु भयो त आजभोलि?
3: आज भोलि आइरहेछ।
0: पक्का हो?
3: पक्का हो सर, 90 MHz।
0: कहाँनिर हो तपाईँ घर चाहिँ?
3: घर दार्चुला हो गुरु, खरामा।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: भतिजको बारेमा, भतिजको, मेरै भतिजको।
0: भतिज भनेको दाजुको छोरा?
3: दाजुको छोरा।
0: साल महिना गते समय भनिदिइहाल्न, सबै कुरो लेख्नु भएको छ नि होइन? लु फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको जानकारी दिन्छौं। आज एकदमै नेटवर्कको समस्या छ, यसको अर्थ हुन्छ पहाडी जिल्लातिर पानी परेको हुन सक्छ, चिसो हुन सक्छ, अब यो होइन के भन्छ हुस्से लागेर होइन हुस्से कुहिरो के भन्नु छ तपाईँलाई होइन लागेर अलिकति समयहरू बिग्रेको छ भनेको, आज घाम लाग्दैन पक्का पक्की हो, चितवनमा आजसम्म अहिलेसम्म घाम लागेको छैन भाइजान, आज दिन असाध्य राम्रो बन्ने असाध्य राम्रो बन्नेवाला छ, किनभने पहाड़तिर पानी पर्यो भने यता घाम लाग्दैन भने त चिसो हुने भयो दिन हामी तराईको मान्छेलाई त आनन्द हुने भयो नि त होइन तपाईँहरू पनि पहाड़तिर हुन्छ यसै पनि जाडो छ हामीलाई आज आनन्दको दिन छ अब हामी कार्यक्रमको आज अन्तिम भागमा छौँ हामीसँग दैनिक रूपमा तपाईँहरू कुराकानी गर्न सक्नुहुनेछ दिउँसो पनि हामीलाई फोन गरेर तपाईँहरू धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँ राख्दै हामीसँग जोडिन सक्नुहुन्छ र आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिन्छौं यतिखेर 9845597658 र 9812473601 तपाई सिधा हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ र हामीसँग जोडिएर तपाईँ दिउँसो वाट्सएपमा फेसबुकमा पनि हामीलाई सम्पर्कमा तपाईँ रहन सक्नुहुन्छ हामीसँग फेसबुकमा जोडिनलाई लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला आज हामी भरतपुरमा रहनेछौ भरतपुरमा तपाईँ भेट्न सक्नुहुनेछ भरतपुरमा आज पनि भेट्न सक्नुहुनेछ हामी केही दिन अगाडि कतै जाने कार्यक्रमको तयारी गरेका तापनि अलिकति पहाड़तिर पानी झरी परिरहेको खबरले गर्दा हामी अलिकति आज भोलि चितवनमै रहिरहेको तपाईँलाई जानकारी गराउँछौ है त हामी अब एक दुई दिन अझै चितवनमै रहन्छौ विशेष गरी पञ्चमीको कार्यक्रम पनि गर्नुहुन्छ हामीले पर्सि 1 गते त्यसो भएको हुँदा हामी तपाईँहरूसँग जोडिएर बसिरहेका छौ है हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारी तपाईँलाई दिँदै जानेछ
4: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
5: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 9852055768
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
9: सरप्राइज जेनी यो गहना कस्तो छ
10: छ्या यस्तो पनि गहना लाउँछन्
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
9: नरिसाऊ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
10: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
9: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
10: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
9: दुर्गा ज्वेलरी उद्योग खाँचबारी 1 बुद्ध टोल संखुवा सभा
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852558344 र 029562248
9: दुर्गा ज्वेलरी उद्योग खाँचबारी 1 बुद्ध टोल संखुवा सभा
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
12: त्यसको लागि के को चिन्ता हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँचबारी 1 नगरपालिका रोड संखुवा सभा
12: हजुर हामी कहाँ विभिन्न
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो
14: दिस इज रेडियो संखुवा सभा 95.5 MHz
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
15: दाँत नदुखाई खोल्ने,
16: दाँत भर्ने, दाँतको आकृति गर्ने,
15: दाँतको एक्सरे सुविधा,
16: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा,
16: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
17: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505141।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज पाँच स्थानमा विभिन्न ब्रान्डका ग्यास सिलिण्डर वितरण गर्ने भएको छ। निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि भन्दै सूचना जारी गरेको हो। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ श्री र हिमाल ग्यास यातायात कार्यालय परिसर चाभैलबाट नेपाल र एचपी र राधास्वामी किर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण गर्ने भएको छ। यस्तै राधास्वामी वसुन्धारा परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम पुरानो जिल्ला प्रशासन कार्यालय बबरमलबाट भने नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाइएको छ। निगमबाट खाना पकाउने ग्यासको आयात नियमित रूपमा भइरहेको तथा बिक्री वितरण सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेताहरू मार्फत नियमित रूपमा गरिरहेको जनाएको छ। अति आवश्यक भएका उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास खरिद गर्न सकिने जनाइएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा सम्वाद अभियानको पहिलो कार्यक्रम अन्तर्गत आज विराटनगरमा आयोजना हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा बिहान 11 बजे कार्यक्रमको आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। पछिल्लो समय सर्पदंशको उपचारमा प्रयोग हुने र रेबिज विरूद्ध प्रयोग हुने खोपको अभाव सम्बोधन गर्न सरकारले नयाँ खरिद गरेको छ। महिनौदेखि यी रोगका खोपको अभावका कारण सर्वसाधारणले आफ्नो ज्यान गुमाउँदै आएका थिए। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने 8,200 भायल भ्याक्सिन टेकु स्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ। यस्तै रेबिज विरूद्ध प्रयोग हुने 17,600 भायल रेबिज इम्युनोग्लोबुलिन समेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एशिया पेसिफिक क्षेत्रीय सम्मेलन तथा आरोहण 2026 आजदेखि चीनको ग्वाङझाउमा शुरू हुँदैछ। उदाउँदै सँगै अघि बढ़दै नेतृत्व भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलन अगस्त 16 संचालन हुनेछ। सम्मेलनमा नेपालका प्रमुख राजनीतिक दलका नेता, सरकारी अधिकारी, एनआरएनका केन्द्रीय तथा क्षेत्रीय नेतृत्व र विश्वभरका सयौं प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनको औपचारिक सत्रलाई एशिया पेसिफिक क्षेत्रीय संयोजक दीपक कडेलले अध्यक्षता गर्नेछन्। महाकाली नदीको बहाव बढ़ेर यो वर्षकै रेकर्ड तोडेको छ। सुदूरपश्चिमका पहाड़ी जिल्लाहरू दार्चुला, बैतडी र डरेलधुरा तथा भारतको उत्तराखण्ड राज्यमा नियमित वर्षा भइरहेकाले नदीमा पानीको बहाव तीव्र रूपमा बढ़ेको हो। जिल्ला विपद व्यवस्थापन आपतकालीन कार्य संचालन केन्द्र संचालन कञ्चनपुरका अनुसार आज बिहान 5 बजे शारदा ब्यारेजमा गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव 1,55,990 क्युसेक रेकर्ड गरिएको छ। यसअघि साउन 21 गतेका दिन पानीको बहाव 1,30,000 क्युसेकसम्म पुगेको थियो।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: Coming up next,
1: The Good Morning Show.
2: अविरल वर्षा, बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही सड़कहरू पूर्ण रूपमा अवरूद्ध छन्। केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। कोशी प्रदेशको इलाम स्थित मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध छ। वैकल्पिक बाटोको व्यवस्था नभएकाले यात्रुहरू समस्यामा परेका छन्। यस्तै भोजपुरको मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क अवरूद्ध भए पनि हाल एकतर्फी रूपमा सञ्चालनमा छ। बागमती प्रदेशका मुख्य सड़कहरूमा जोखिम बढ़दैछ। बीपी राजमार्ग अन्तर्गत सिन्धुली नेपालथोक खण्डमा बाढ़ीको सम्भावनाका कारण राति 6 बजेदेखि बिहान 4 बजेसम्म पनि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि सम्भावित बाढ़ी र पहिरोका कारण रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत कोदारी र लिपिङ खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। 4 किलो क्षेत्रमा एकतर्फी रूपमा भने सञ्चालन गरिएको छ। रसुवाको त्रिशुली मैजुङ स्याप्रोवेशी सड़क खण्ड बाढ़ीकै कारण लामो समयदेखि पूर्ण रूपमा अवरूद्ध छ। गण्डकी प्रदेशको म्याग्दी स्थित बेनी जोमसन सड़क खण्ड पहिरोकै कारण पूर्ण रूपमा बन्द छ। बागलुङको काली गण्डकी करिडर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेशको रूकुम पूर्वमा मध्य पहाड़ी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यता कर्णाली प्रदेशको रूकुम पश्चिम स्थित भेरी करिडर अन्तर्गत जाजरकट डोल्पा सड़क खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति देशका हिमाली र पहाड़ी भागमा साधारणतया बदली तथा तराई भागमा आंशिक बदली रहनेछ। हिमाली र पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। इण्डोनेसियाको पूर्वी तटीय समुद्री क्षेत्रमा 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार 4:58 पहिलो भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि केही परकम्प गएको त्यहाँको राष्ट्रिय विपद न्यूनीकरण निकायले जनाएको छ। नागेको र बीमा जस्ता क्षेत्रमा भूकम्पको महसुस गरिएको करिब 1 मिनटसम्म भूकम्प महसुस गरिएको समाचार संस्था रोइटर्सले जनाएको छ। भूकम्पले गर्दा सुनामी आउने सम्भावना बढ़ेको त्यहाँको राष्ट्रिय भूभौतिक निकाय बीएमकेजीले चेतावनी दिएको छ। सो निकायले भूकम्पपछि केही क्षेत्रमा 3 फिटसम्म सुनामीका छाल रेकर्ड गरेको समेत जनाएको छ। भूकम्प गएपछि अधिकांश मानिस घरबाट बाहिर निस्केका थिए। सामाजिक सञ्जालमा पूर्वी इण्डोनेसियाको फ्लोर्स टापुको सिक्का रेजेन्सीको मुख्य शहरमा भूकम्पपछि भवनहरू ढलेको र मानिसहरू चिच्याउँदै बाहिर निस्केको दृश्य देखिन्छ।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0 29

0: लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खुल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।

0: का खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
1: पाथीबरा डेन्टल खादबारी नगरपालिका एक हाटलाक ने टुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
2: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शंखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295 62 061,
1: 0295 70 315
3: र 98 520 60 177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी शंखुवा सभा।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शंखुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98 615 39 444
6: र 0295 90 155।
8: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 163 55 553 र 98 423 18 049।
10: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै हातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोम गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573015
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029551165, 98421552564 98421926987 र 98520519906।
8: खाद बारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
9: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: आयो सबको घर घरमा।
15: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, संखुवा सभा।
6: नमस्कार वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98 4 20 82 776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5564, 98-421-26-987 र 98-520-51-906।
7: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै अतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि, हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029550580 9825160580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी एक सङ्खुवा सभा।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: शङ्का सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 9842226।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 जनक पौडेली, 98528344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
3: आयो सबको घर घरमा,
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029562400 र 98522761। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-646।
10: Thank you.
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421926987 र 98520551906।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
15: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण ऋण दिने सरकारको तयारी। राजधानीका विभिन्न पाँच ठाउँबाट ग्यास सिलिण्डर बिक्री गरिँदै उपभोक्तालाई नागरिकता लिएर आउन प्रशासनको आग्रह। इण्डोनेसियाको समुद्री क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का, श्रृंखलाबद्ध कम्पनका कारण व्यापक क्षतिको अनुमान। र लालिगाको नयाँ सिजन आजदेखि शुरू हुँदै उद्घाटन खेलमा डेपोर्टिभो र गेटाफे आमने सामने हुने।

0: दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.
1: Red Bull, Babbal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा.
3: सरकारले जनजीय आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने निर्णय गरेको छ. अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो. संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ. यस्तो कर्जाका लागि जेएनजी आन्दोलनका शहीद परिवार वा घाइतेलाई 50 लाख रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ. कार्यविधि अनुसार जेएनजी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ. जेएनजी आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमालाई जनाउने स्पष्ट गरिएको छ. सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिने उल्लेख छ.
2: नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज विभिन्न 5 स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री वितरण शुरू गरेको छ. निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका सहजताका लागि ग्यास वितरण गरेको हो. निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर चामेलबाट नेपाल र एचपी र राधास्वामी, कृतिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास वितरण गरिएको छ. राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री भइरहेको छ. निगमबाट खाना पकाउने ग्यासको आयात नियमित रूपमा भइरहेको तथा बिक्री वितरण सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेताहरू मार्फत नियमित रूपमा गरिरहेको जनाएको छ. निगमले अति आवश्यक भएका उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 देखि साँझ 6 बजेसम्म ग्यास खरिद गर्न सकिने जनाएको छ.
3: नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित 3 दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल शुरू भएको छ. काठमाडौँको सुकेधारा स्थित एक पार्टी भेन्यूमा जारी बन्द सत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनैतिक स्थिति, संगठनको संरचना तथा आगामी राजनैतिक रणनीति तय गर्न राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफल अगाडि बढ़ाइएको छ. पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक दृष्टिकोण प्रतिवेदन, उमाकान्त चौधरीले संगठनको प्रस्ताव पेश गरेका छन्, रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गरेका छन्. प्रस्तुत विधेयकहरूमाथि सहभागी नेता तथा कार्यकर्ताहरूले समूहगत रूपमा छलफल गरी सुझाव प्रस्तुत गर्ने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए. सुझाव संकलन र घोषणा पत्र जारी गर्दै भेला भोलि सकिने बताइएको छ.
2: नेपाल र भारतले सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले गरिरहेको जमीनको भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्ने सहमति गरेका छन्. सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय टुंग्याउन दुवै देशले प्रविधिको प्रयोग गर्ने भएका छन्. भारतको लखनऊमा हिजो सकिएको 13 सर्वेक्षण अधिकारी समितिको एसओसी बैठकले सीमावर्ती क्षेत्रमा भएको जमीनको भोगचलनको वास्तविक अवस्था यकिन गर्न मानव रहित हवाई उपकरण प्रयोग गर्ने निर्णय गरेको हो. बैठकमा सहभागी नापी विभागका उपमहानिर्देशक सुशील डंगोले यूएवी प्रयोग गरेर सीमा क्षेत्रमा भएको जमीनको भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए.
3: पछिल्लो समय सर्पदंशको उपचारमा प्रयोग हुने र रेबिज विरूद्ध प्रयोग हुने खोपको अभाव सम्बोधन गर्न सरकारले थप खरिद थप खोप खरिद गरेको छ। महिनौदेखि खोप अभावका कारण सर्वसाधारणले ज्यान गुमाउन थालेपछि सरकारले थप खोप खरिद गर्न थालेको हो। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने 8,200 भायल भ्याक्सिन टेको स्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ। यस्तै रेबिज विरूद्ध प्रयोग हुने 17,600 भायल रेबिज समेत रेबिज इम्युनोग्लोबिन समेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अर्जुन भट्टजनका अनुसार आवश्यक प्रक्रिया पूरा गरे प्राप्त भ्याक्सिन सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक यी सामग्री प्राप्त भएपछि देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ। गत वैशाखदेखि साउन 17 गतेसम्म सर्पदंशबाट सबभन्दा धेरै 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। खोप समयमै नपाएपछि उनीहरूको मृत्यु भएको हो।
2: शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक विद्यार्थी प्राध्याध्यापक अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफलको शुरूआत गरेको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा सम्वाद अभियानको पहिलो कार्यक्रम विराटनगरमा आजबाट शुरू भएको हो। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयबाट शुरू भएको अभियान मध्य प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ।
3: गैरावश्य नेपाल संघ एनआरएनएको 11 एशिया पेसिफिक क्षेत्रीय सम्मेलन तथा आरोहण 2026 आजदेखि चीनको ग्वांगझाउमा शुरू हुँदैछ। उदाउँदै सँगै अघि बढ़दै नेतृत्व भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलन अगस्त 16 सञ्चालन हुनेछ। सम्मेलनमा नेपालका प्रमुख राजनैतिक दलका नेता, सरकारी अधिकारी, एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय नेतृत्व र विश्वभरका संयुक्त प्रतिनिधि सहभागी भएका छन्। सम्मेलनको औपचारिक सत्रलाई एसिया पेसिफिक क्षेत्रीय संयोजक दीपक कणेलले अध्यक्षता गर्नेछन्। सम्मेलनको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नेता भीष्मराजाङ दम्बे छन्। कार्यक्रममा परराष्ट्र मन्त्री शेर खनाल र अर्थमन्त्री डाक्टर सोरेन बग्देले भिडियो सन्देश मार्फत आफ्नो धारणा राख्ने बताइएको छ। चीनका लागि कार्यवाहका नेपाली राजदूत रोशन खनाल, लासाका महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला, हङकङका कार्यवाहका महावाणिज्य दूत सतीश गुरूङ र गंगझाउका महावाणिज्य दूत भरत खनालले पनि विभिन्न सत्रमा नेपाल चीन सम्बन्ध र प्रवासी नेपालीका सवालमा सम्बोधन गर्नेछन्। नेपालका सम्मेलनका क्रममा नागरिकता, मताधिकार, लगानी, वैदेशिक रोजगार, महिला सशक्तिकरण र दोस्रो पुस्ताको नेतृत्व विकास जस्ता विषयमा छलफल हुने बताइएको छ।
2: महाकाली नदीको बहाव बढ़ेर यो वर्षकै रेकर्ड तोडेको छ। सुदूरपश्चिमका पहाड़ी जिल्लाहरू दार्चुला, बैतडी र डडेलधुरा तथा भारतको उत्तराखण्ड राज्यमा नियमित वर्षा भइरहेकाले नदीमा पानीको बहाव तीव्र रूपमा बढ़ेको हो। जिल्ला विपद व्यवस्थापन आपतकालीन कार्य संचालन केन्द्र कञ्चनपुरका अनुसार आज बिहान 5 बजे सारदा ब्यारेजमा गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव 1,55,990 क्युसेक रेकर्ड गरिएको छ। यसअघि साउन 21 गतेका दिन पानीको बहाव 1,30,000 क्युसेकसम्म पुगेको थियो। नदीमा पानीको बहाव घटबढ़ भइरहेको थियो। हिजो दिउँसो नदीमा पानीको बहाव बढ़ेर 1,00,000 क्युसेक नागेपछि सुरक्षा सतर्कताका रूपमा नेपाल भारत जोड्ने वनबासा पुलबाट चारपाङ्रे सवारी साधनको आवागमन रोकिएको थियो। त्यसयता चारपाङ्रे सवारी साधन बन्द नै रहेको बताइएको छ। करिब 1 शताब्दी पुरानो वनबासाको सारदा ब्यारेज कमजोर बन्दै गएकाले नदीमा 1,00,000 क्युसेक भन्दा बढ़ी बहाव हुँदा चारपाङ्रे सवारी साधन र 2,00,000 क्युसेक भन्दा बढ़ी बहाव हुँदा दुई पाङ्रे सवारी साधन तथा पैदल यात्रु समेतको आवागमन रोक्ने अभ्यास रहँदै आएको छ। कञ्चनपुर प्रशासनले महाकाली नदीमा पानीको बहाव अत्याधिक रूपमा बढ़िरहेकाले नदी किनारमा अनावश्यक आवजावत नगर्न, माछा मार्ने, नदी तर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ।

0: the lights are super fun. Elders love it, so do the young. It's safe, it's playful, catch the fun. Go Eevee, wait till I go Eevee. Go Eevee, wait till I go Eevee. Build in the fish, future is fit. We are going hard to beat, na na na na. कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग. इन्डोनेसियाको पूर्वी तटीय समुद्री क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ. प्रारम्भिक रिपोर्ट अनुसार भूकम्पमा परे कम्तीमा 5 जनाको मृत्यु भएको छ. आज बिहान स्थानीय समयअनुसार 4:58 भूकम्पको धक्का पहिलो पटक महसुस गरिएको थियो. त्यसपछि लगातार आधी घण्टाभित्र 5.9, 5.6 र 6.1 म्याग्निच्युडको पराकम्पन गएको बताइएको छ. नागेको र बीमा जस्ता क्षेत्रमा करिब 1 मिनटसम्म भूकम्पको धक्का महसुस गरिएको त्यहाँको राष्ट्रिय विपद न्यूनीकरण निकायलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ. भूकम्पले व्यापक क्षति गरेको प्रारम्भिक अनुमान छ. यस्तै भूकम्पले सुनामी आउने सम्भावना बढ़ेको त्यहाँको राष्ट्रिय भूभौतिक निकाय बीएमकेजीले चेतावनी दिएको छ. मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ. सो निकायले भूकम्पपछि केही क्षेत्रमा 3 फिटसम्म सुनामीको छाल रेकर्ड गरिएको जनाएको छ. भूकम्प गएपछि अधिकांश मानिस घरबाट बाहिर निस्किएका थिए. अहिलेसम्म भूकम्पका कारण के कति जनधनको क्षति भयो भन्ने बारेमा भने विवरण आइसकेको छैन.
1: डायरीमा अब खेल प्रसंग. स्पेनिश फुटबलको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता ला लिगाको नयाँ सिजन 2026-27 आज रातीदेखि शुरू हुँदैछ. विश्वकप फुटबल 2026 सकिएको केही सातामै स्पेनिश शीर्ष डिभिजनको नयाँ सिजन शुरू हुन लागेको हो. उद्घाटन खेलमा नेपाली समयअनुसार आज राति 11:15 डेपोर्टिभो अलाभेसले गेटाफेको सामना गर्नेछ. आज राति 1:15 सेभिया र रायो भ्यालेकानो बीच खेल हुनेछ. ला लिगाको शुरूआती चरणमै यसपटक केही ठूला टोली भने मैदानमा देखिने छैनन्. विश्वकपमा लामो समयसम्म खेलेका खेलाड़ीलाई आराम र तयारीका लागि समय दिन रियल मड्रिड र बार्सिलोनाको खेल केहीपछि सारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. रियल मड्रिडले अगस्त 26 रियल सोसिएडाड तथा बार्सिलोनाले अगस्त 27 एथलेटिक क्लब विरूद्ध खेल्दै नयाँ सिजनको शुरूआत गर्नेछन्. गत सिजनको च्याम्पियन बार्सिलोना लगातार तेस्रो ला लिगा उपाधिको लक्ष्यमा हुनेछ भने रियल मड्रिडलाई उपाधिको दावेदार टोली मानिएको छ.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसार

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शंकुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खुल्ने दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शंखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्यौता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 शंखुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, शंखुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842597801, जनक पौडेली 9852558344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, शंखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन्दनको पाप थियो कुनै।
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 76 75।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
11: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: 고 나토 쪼 원
1: 나토 이노 우미로 우리만한 수리만호 뭐 지금 정갈이 비발 때 기타 기사게 멋진 어부모의 걸만

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
3: 029570315
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557068 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र.
12: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631. खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा.
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर. तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ. खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ. खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म. याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ. आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ. फोन नम्बर 0295752067, मोबाइल 97438640084. खुसीको खबर, खुसीको खबर, खुसीको खबर. नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार. हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ. नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार. फोन 029575267, मोबाइल 97655680. यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ.
15: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हे निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुन्छ। यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घर धनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सुनखुवा सभा।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295-90-155।
6: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-800। जनक पौडेली, 98520-58-344 र 0295-60-248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98433-47-262,
8: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98520-28-646।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्ष दाहाल,
11: सम्पर्क नम्बर 9816655553
10: र 9843218049।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
10: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 9842082776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धसुक बाटो दुर्सुन्चा जाने बाटो।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
19: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता?
1: हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
2: 9810555585
1: र वाट्सएप नम्बर 9852286646।
20: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
21: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
22: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
23: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
24: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
23: हाम्रो सेवाहरू:
24: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852161580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा,
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।
12: ए निशा,
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोटमा रोकिरहेको बस डुडेर भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो, 3 जना घाइते। गएको वैशाखदेखि मौसमी विपदका कारण ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% वृद्धि, कर्जा लगानी नबढ्दा 13 खर्ब रूपियाँ भन्दा बढ़ी रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको समेत चेतावनीको सूचना भने हट्यो। र हेज लौड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने। नेपाल खबरमा अब पूरा खबर। नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भन्ज्याङको टोखा सहरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 बजेर अचानक गुड्दा बस भन्दा अगाडि रोकिरहेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकुबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 कि 54 वर्ष कि कृष्णमाया प्रजापति डंगोल, रामेछापको खाँडादेवी गाउँपालिका 2 कि 65 वर्षीय उदय माया खत्री रहेका छन्। यस्तै सर्लाहीको लालबन्दी नगरपालिका 9 घर भई काठमाडौँ बस्ने 25 वर्षकी सुजाता पोखरेल, बनेपा नगरपालिका 10 कि 42 वर्षीय शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका 6 घर भई काठमाडौँ बस्ने 60 वर्षकी ज्ञानु श्रेष्ठ घाइते भएका छन्। रोल्पामा पहिरोमा परेर 2 दिनमै 15 जनाले ज्यान गुमाएका छन् भने 2 जना विपत्ता भएका छन्। यस्तै अरू 2 जना गम्भीर घाइते भएका छन्। मुसलधारे वर्षाका कारण पूर्वी रोल्पाका थवाङ र सुनछहरी गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको हो। गएको बुधबार थवाङ गाउँपालिका 5 कोटल 12 बस्ती नै बगाउँदै 11 जनाको ज्यान गयो। यस्तै सुनछहरी गाउँपालिका 2 को फलबाङ र गिठेमा गएको पहिरोले थप 4 जनाको ज्यान लिएको छ। दुवै पालिकामा गरी अझै 2 जना विपत्ता रहेका छन् र उनीहरूको खोजी भइरहेको छ। घाइते 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। यसैबीच नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको ज्यान गएको छ भने 5 जना विपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो वर्ष गएको वैशाख 1 गतेदेखि आज बिहानसम्मको अवधिमा विश्वभर कुल 4,659 विपद घटना भएका छन्। यी घटनाहरूमा परि 229 जनाले ज्यान गुमाएका छन् भने 9 जना अझै विपत्ता रहेका छन्। यस्तै 1,463 जना घाइते भएका छन्। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै नेपाली कांग्रेसको विधान संशोधनका लागि 43 मुद्दामा सुझाव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धी प्रतिवेदन, पूर्व सह महामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धी प्रतिवेदन र नेता लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरेका यी प्रतिवेदनहरूमाथि 7 प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनको सांगठनिक अन्यल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोड़दार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार आज दिनभर विषयगत प्रतिवेदनमाथि सहभागीहरूले सुझाव दिने क्रम जारी रहनेछ। प्राप्त सुझावहरूलाई समेटेर भोलि भेलाको अन्तिम दिन काठमाडौँ घोषणा पत्र जारी गर्दै समापन गर्ने तयारी आयोजकले गरेको छ। ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वटा वाणिज्य बैंकहरूले 69 अर्ब 78 करोड़ रूपियाँ नाफा कमाएका छन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वटा वाणिज्य बैंकहरूले कुल 52 अर्ब 88 करोड़ रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 वटा बैंक मध्ये 19 वटा नाफामा रहँदा अर्ब बैंक भने 24 करोड़ रूपियाँले नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले 7 अर्ब 90 करोड़ रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मान्ने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1 खर्ब 92 अर्ब 32 करोड़ रूपियाँ मात्र पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र ढिल किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 खर्ब रूपियाँ भन्दा बढ़ी रकम लगानी हुन नसकी थन्किएको छ। यस अवधिमा बैंकहरूको औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। पछिल्लो सूचना अनुसार नेपालसहित हाइटी, सिरिया, येमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ। 2072 सालको विनाशकारी भूकम्प पछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका र अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्। विदेशको खबर, इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 20 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकोले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ। अब खेल खबर, जोस हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बनेका छन्। घरेलु मैदान डार्विनमा बंगलादेशसँग पहिलो टेस्टमा 6 विकेट लिएसँगै 35 वर्षका बलरले यो उपाधि हासिल गरेका हुन्। हेजलवुड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै टेस्ट 300 क्लबमा सामेल भएका छन्। यी 4 खेलाड़ी 300 विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासमै एकमात्र टोलीका सदस्य हुन्। टेस्ट क्रिकेटमा 300 विकेट लिने 9 जना अस्ट्रेलियाली बलर मध्ये ग्लेन म्याकग्रा, कमिन्स र डेनिस लेले मात्र हेजलवुडको 24.02 औषधभन्दा राम्रो औषधमा यो उपलब्धि हासिल गरेका छन्। यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो पारीमा 4 विकेट गुमाएर 161 रन बनाएको छ। अस्ट्रेलिया अझै 67 रनले पछि छ। पहिलो पारीमा बंगलादेशले 426 र अस्ट्रेलियाले 198 रन बनाएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटमा रोकिरहेको बस बुडेर बिहानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते भएको। वैशाखदेखि मौसमी विपदका घटनामा ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैंकहरूको कुल नाफा झण्डै 32% बढ़्यो। कर्जा लगानी नबढ़दा 13 खर्ब रूपियाँ भन्दा धेरै रकम थन्कियो। इण्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो, खोजी तथा उद्धार चल्दै सुनामीको चेतावनीको सूचना भने हट्यो। र हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, ₹2 करोड़ सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: साली नदीको शिर,
13: मणिचूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
13: शान्ति र आनन्दको अनुभूति,
12: भीडभाडबाट टाढा,
13: सहरबाट नजिकै।
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
17: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाल ऑयल निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले हिजो निकालेको सूचनामा आज काठमाडौँका पाँच ठाउँमा विभिन्न उद्योगका ग्यास बिक्री वितरण गर्ने जानकारी गराएको छ। यस्तै ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनुपर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिण्डर बोकेर पुग्नु परे र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताहरूले प्रश्न गरेका छन्। निगमले आज काठमाडौँको टेकुमा रहेको निगमको कार्यालय, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, वसन्तधराको राधास्वामी परिसर र बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास सिलिण्डर बिक्री वितरण गरिरहेको छ। निगमले ग्यास बिक्री गरिरहेको सबै ठाउँमा उपभोक्ताहरूको लामो लाइन लागेको छ। पानी परिरहेको बेलामा पनि उपभोक्ताहरू लाइनमा बसेका छन्। निगमले लामो समयदेखि ग्यास आपूर्ति नियमित रहेको दावी गरिरहेको भए पनि उपभोक्ताहरू गाड़ी भाडा तिरेर टाढादेखि सिलिण्डर र नागरिकता बोकेर लाइनमा बसेका छन्। काठमाडौँको स्वयम्भू क्षेत्रका स्थानीयवासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौँ महानगरपालिकासँग आग्रह गरेका छन्। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको कार्यकक्षमा आज भएको बैठकमा उनीहरूले बाँदरसँग आफूहरू जुझ्न नसक्ने बताएका हुन्। स्वयम्भूका स्थानीय बासिन्दाले हुल्का हुल बाँदर घरभित्र छिरेर उपद्रव मचाउने गरेको गुनासो सुनाए। आफूहरू बाँदर विरोधी नभएको तर बस्ने नसक्ने अवस्था भएकाले व्यवस्थापनका लागि आग्रह गरेको उनीहरूको भनाई छ। बाँदर पीड़ितका कुरा सुनेपछि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ।

0: का साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819327375।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 9852276। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू:
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खुल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
4: झिप्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिप्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 9842226667।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029561165, 9841252564, 9841226987 र 9852051906।
6: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई हप्ता

मा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र, तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46
3: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
4: नमस्कार भाइ तुम्लेतिर पो हिँडेको हौ म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
4: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
3: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
4: ए ल ल सँगै जाउँ न भाइ
1: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ तार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: Surprise! Jenny, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो?
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा.
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801. जनक पौडेली, 98520-58344 र 029560248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा.
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
3: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ.
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
3: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा.
2: प्रोप्राइटर सुनु एन भीम कदाइली.
3: सम्पर्क 029140084 र 98040485827.
4: नमस्कार है वडा अध्यक्षज्यू.
5: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
5: यो मेरो सुर त हाम्रै सकुवा सभाको बाबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारी भन्दै सिलाएको त हो नि. तपाईँहरू पनि यस बन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा चेलोसमा जानु होला.
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
1: हुन्छ बाबा, हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420-82776.
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्ध चोक बाटो, दूरसञ्चार जाने बाटो.
10: आयो सबको घर घरमा. तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000902

0: सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029552560, 98520165780 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्स्क्राइब

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउने सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615349444
6: र 029590155।
7: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
10: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 029560400 र 98520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ संखुवा सभा।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
15: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
16: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
16: बाङ्गो टिङ्गो दाँत मिलाइने,
17: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ संस्था सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
17: सम्पर्क नम्बर 0295906667 र 98422667।
18: आयो सबको घर घरमा।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
20: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
22: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
23: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
22: हाम्रो सेवाहरू
23: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98525160580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवलपरासीको सुस्तामा बाढ़ी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर दुई बालक बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
0: ऐन निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध।
1: साधना दान भजन कीर्तन र धार्मिक यात्रा गुला पर्वको मुख्य विशेषता, सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको संस्कृतविदको भनाई।
2: गुला पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ।
0: इरानलाई पराजित गरेपछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी। हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री आराघासीको जवाब।
1: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15 24 गतेसम्म आयोजना हुने।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नारायणी नदीमा आएको बाढ़ी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 रहेको थारूटोलको बस्तीमा पस्दा 40 घर डुबान्न परेका छन्। स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध निर्माणको बाढ़ीले भत्काएपछि बस्ती जलमग्न बनेको हो। बाढ़ीका कारण स्थानीयवासीका केही घरका अन्नपात्र लत्ता कपड़ा भएका छन् भने माटो र फुसका कच्ची घरहरू डुबान्न पर्दा स्थानीय बासिन्दा त्रासमा रहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण नदी किनारको 132 मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढ़ी र कटानको समस्या झेल्दै आएका छन्। यसैबीच अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँ र कोशी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षा समेत भइरहेको छ। पछिल्लो 3 घण्टामा काठमाडौँको कपन र सिन्धुपाल्चोकको बोल्देमा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ भने जाजरकोटमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। आज राति पनि बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान बहाव बाढ़ी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ।
2: यसैबीच पोखराको विजयपुर खोलाले बगाएर आज दिउँसो 2 किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा 14 छिन्ने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भई सराउथी बस्ने 15 वर्षीय ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढ़ेकाले बालकहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली सहित सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरी बेपत्ता बालकको खोजी भइरहेको छ।
1: यसैबीच रोल्पाको थवाङमा गएको बुधबार बेलुका खसेको पहिरोमा परि बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरूमा रानी गाउँपालिका 2 रहेको राप्ती नदीको 20 भागमा फेला परेको शव थवाङ 5 कोटल 12 80 वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो। यससँगै थवाङ पहिरोमा परेका 13 मध्ये 12 जनाको शव फेला परिसकेको छ भने 9 वर्षका असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पहिरोमा घाइते भएका 2 बुटौलमा उपचार भइरहेको छ। यस्तै बुधबार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटल 12 गाउँका 13 संरचना पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै रोल्पाकै सुनसहरी गाउँपालिकामा अस्ति बिहिबार गएको पहिरोमा 4 ज्यान गएको छ। रोल्पामा 2 दिनमै पहिरोमा परेर 16 ज्यान गएको छ भने 1 हराइरहेका छन्।
2: नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 ज्यान गएको छ, अरू 3 घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भन्ज्याङको टोखा छरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 अचानक गुड्दा बस भन्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्री रहेका छन्।
1: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल ऑयल निगमले काठमाडौँका 5 ठाउँबाट बिक्री शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि 5 ठाउँमा ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल ऑयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेका राधास्वामी परिसर तथा बबरबहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू गरेको हो। निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको छ। निगमले विभिन्न ठाउँबाट ग्यास बिक्री गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा ग्यास लिन पुगेका सेवाग्राहीले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरे। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन 1,000 भन्दा बढ़ी उपभोक्ता पुगेका छन्। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्नेछ। पुलिस निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले निकालेको सूचनामा ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनुपर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिण्डर लिएर पुग्नुपर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन्।
2: नेपाली कांग्रेसको इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनाएको छ। हिजो उद्घाटन समारोहमा पनि भेला नै भनिएकोमा आज बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गर्दै राष्ट्रिय सम्मेलनको ब्यानर राखेको हो। पार्टीको विधानले भेलालाई नचिन्ने भएकाले राष्ट्रिय सम्मेलन भनेको आयोजकको भनाई छ। भेला अर्थात राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धीको प्रतिवेदन, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धीको प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरिएका यी प्रतिवेदनहरूमाथि सातैवटा प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनपछिको सांगठनिक अन्योल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार प्राप्त सुझावहरूलाई समेटेर भोलि काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजक समितिले गरेको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवलपरासीको सुस्तामा बाढ़ी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर दुईजना किशोर बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 पुग्यो। नेपाल ऑयल निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको व्यवस्थाप्रति विरोध, नेपाली कांग्रेसको इतर पक्षले भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनायो लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै सप्तधारा नामक नयाँ राष्ट्रिय भिजन घोषणा गर्नुभएको छ। सम्बोधनका क्रममा लगातार 13 पटक झण्डोलोत्तन गर्नुभएका मोदीले आउँदो 5-7 वर्षभित्र विकसित र आत्मनिर्भर भारत बनाउनका लागि निर्माणका लागि यो नीति ल्याइएको बताउनुभयो। सप्तधारा अन्तर्गत उत्पादन क्षमता, कृषि प्रविधि तथा एआई, शहर र यातायात जोड्ने गतिशील रक्षा, हरित तथा निलो अर्थतन्त्र र भारतको सफ्ट पावर गरी 7 प्रमुख शक्तिलाई प्राथमिकतामा राखिएको छ। साथै प्रधानमन्त्री मोदीले नक्सल मुक्त भारत निर्माणमा भएको प्रगति र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतको दावीबारे उल्लेख गर्दै सेमी कन्डक्टर उद्योग, परमाणु ऊर्जा र हरित ऊर्जामा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपालसहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले अस्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका वा अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्।
2: ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69,78,00,00,00 रूपियाँ नाफा कमाएका हुन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52,88,00,00,00,00 रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंकहरूमध्ये 19 नाफामा रहँदा पर्वो बैंक भने 24 करोड़ रूपियाँ नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले 7,90,00,00,000 रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मानिने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1,92,35,00,00,000 रूपियाँ मात्रै पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 भन्दा बढ़ी रकम लगानी हुन नसकी थन्किएको छ। यस अवधिमा बैंकहरूले औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ।
1: सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50,00,000 रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50,00,000 रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमा भन्ने जनाउँछ। यस्तै शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय, घरेलु तथा सानो उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालनसम्म गराउन सकिने व्यवस्था गरेको छ।
2: स्वास्थ्य बीमा बोर्डले अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने सेवा शुरू गरेको छ। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बमोजिम, नयाँ आबद्धता बीमा लेख नवीकरण र केवाईसी अपडेट जस्ता सबै काम अब घरमै बसेर गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहका अनुसार दर्ता सहयोगी बिना नै सर्वसाधारण आफैले अनलाइन फारम भरेर यी सेवा खल्ती वा कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। अहिले देशभर 59,70,000 भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारले वार्षिक 3,500 रूपियाँ योगदान गरे बापत 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा पाउँछन्। परिवारका थप प्रति सदस्य 700 का दरले रकम थप्दै जाँदा 20,000 बराबरको सेवा सुविधा थपिँदै जाने प्रावधान छ। साथै 8 प्रकारका कडा रोगका लागि थप 1,00,000 रूपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराइन्छ।
1: ललितपुरको लगनखेलमा रहेको ऐतिहासिक सप्तपातल पोखरीको पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिका र लगनखेल वातावरण संरक्षण समितिको सहकार्यमा नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाई पोखरी र पार्क निर्माण गरेको हो। लिच्छविकालीन इतिहाससँग जोड़िएको यो पोखरी कुनै समय झण्डै 200 रोपनी भन्दा ठूलो क्षेत्रफलमा फैलिएको थियो, तर अतिक्रमणमा पर्दै पानी विहीन बनेको पोखरीको जग्गा फिर्ता गराउन स्थानीय पूर्ण स्थापितले 2061 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। झण्डै 15 वर्षको कानूनी लड़ाई भएपछि सर्वोच्च अदालतले 2076 सालमा 14 रोपनी जग्गा पोखरीकै नाममा कायम गर्न आदेश दिएको थियो। त्यसपछि महानगरले पोखरी पुननिर्माणको काम अघि बढ़ाएको हो। नेपाली सेनाको राजदल गणले प्रयोग गर्दै आएको थप 32 रोपनी जग्गा समेत फिर्ता ल्याउने प्रक्रिया चलिरहेको छ। अशोक स्तूप नजिकै रहेको यो पोखरीको पुननिर्माणसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन्।
2: ओखलडुङ्गाको खिचीदेम्बा गाउँपालिका कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी संकलन र वितरण शुरू भएको छ। समुद्र सतहबाट करिब 2330 मीटर उचाइमा रहेको खिजीदेम्बा 5 मेलेगुम्बा टोलमा प्रविधि जडान गरी कुहिरोबाट पानी झार्न थालिएको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो। परम्परागत मुहान सुकेपछि स्थानीयवासीको खानेपानी समस्या समाधानका लागि खिजीदेम्बा गाउँपालिका र दि स्मल अर्थात नेपालको सहकार्यमा झण्डै 1 करोड़ रूपियाँको लागतमा यो परियोजना सम्पन्न गरिएको छ।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न

0: भएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उपविदेश मन्त्री अब्बास अरागसीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँग मात्रै रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपछि ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो। यद्यपि इरानले यो दावीलाई अस्वीकार गरेको छ। हर्मुज जलमार्ग विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। विश्वको झण्डै 20% तेल तथा ग्यास यही मार्ग भएर आपूर्ति हुन्छ। इरान अमेरिका तनावका बीच हर्मुज जलमार्गमा हुने आउजाउत गम्भीर रूपमा अवरूद्ध भएको छ, जसले ऊर्जा बजार र इन्धनको मूल्यमा पनि वृद्धिको दबाव सृजना गरेको छ।
1: इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्प परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले त्यस क्षेत्रका भवनहरूलाई क्षति पुर्याएको छ। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेन्स टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 जना मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15 देखि 24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाण्डुको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला कबड हलमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली एसविस, ललितपुर क्वीन्स, काठमाण्डु स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निजान्स गरी 7 टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाण्डुमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। यसअघि हिजो नेपाल भलिबल लीग एनभीएलको मिति सार्वजनिक भएको थियो। एनभीएल आउँदो भदौ 19 देखि 27 गतेसम्म दशरथ रंगशालाको कवर हलमा सञ्चालन हुनेछ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश घिवाली।
2: आजको रंगदर्पण गुणा पर्वको रौनकमा केन्द्रित छ।

हिजो आज हरेक बिहान काठमाडौँको स्वयम्भूनाथमा गुम्ला पर्वको उत्सवले वातावरण उल्लासमय हुने गर्छ। काँधमा बाजा बोकेका नेवारी समुदायका समूह एकपछि अर्को गर्दै स्तूपको परिक्रमामा हिँडिरहेका हुन्छन्। कतै झ्याली कतै धा बाजाको आवाज गुन्जिन्छ र त्यही तालमा भक्तजनहरूको लश्कर विस्तारै अघि बढ्छ। बिहिबारदेखि शुरू भएको यही दृश्यले गुम्ला पर्वको रौनक काठमाडौँ उपत्यका भरि छाएको संकेत गर्छ।

नेपाल सम्वतको दशौं महिना जुन ठिक वर्षा ऋतुसँग मेल खान्छ त्यसैलाई गुणा महिना भनिन्छ। गुरू पूर्णिमादेखि नै बौद्ध परम्परामा तीन महिने वर्षावास शुरू भइसकेको हुन्छ किनभने पुरानो समयमा बाढ़ी पहिरोको जोखिमबाट बस्न मानिसहरू बिहारभित्रै बस्ने चलन थियो। गुला शब्द नै वर्षाको बिम्बबाट बनेको हो। गु अर्थात जंगल र ला अर्थात महिना हो। साथै अन्धकारबाट उज्यालोतर्फ लैजाने भावना नै यस पर्वको मूल मर्म हो।

मुङ्ला पर्व पूरै एक महिना नै मनाइनुमा विशेष कारण छ। भदौ महिनामा घाम र पानीको कुनै ठेगान हुँदैन, हावाहुरी जुनसुकी बेला आउन सक्छ। यस्तो जोखिमपूर्ण समयमा एक्लै हिँड्नुभन्दा सामूहिक रूपमा परिक्रमा गर्ने, पूजा गर्ने र एक अर्कालाई साथ दिने अभ्यासबाट नै यो परम्परा बसेको हो। यसैले

गुणालाई अरूको भलाइ गर्ने महिना पनि भनिन्छ। महिनाभर झण्डै 17-18 वटा फरक फरक धार्मिक क्रियाकलाप हुन्छन्। पर्वको पहिलो दिनदेखि नै प्रज्ञा पारमिता ग्रन्थको पाठ शुरू हुन्छ, जसलाई चित्त शुद्ध गर्ने ज्ञानको स्रोत मानिएकोले बुद्ध माता भनिन्छ।

0: होलीमाका दिन गुन्हु पूर्णिमा नौथरी गेडागुडी र पिठो मिसाएर बनाइएको क्वाटी खाने चलन छ, जुन रोपाईको व्यस्त र गर्मी याममा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। अन्त्यमा आउने गोकर्ण औँसीका दिन बुबालाई दोस्रो गुरूको रूपमा सम्मान गर्दै बुबाको मुख हेर्ने गरिन्छ। तर हरेक दिनको शुरूआत एउटै ढाँचामा हुन्छ। बिहानै उठेर स्नान गरी गुला बाजा बजाउँदै स्त्रोत पाठ गर्दै चैत्य महाचैत्य परिक्रमामा निस्किने। तर नेवारी समुदायमा पनि जात अनुसार फरक फरक बाजा बजाउनु पर्ने नियम छ। सानेपाका स्थानीय आर्य मगर:
1: अनि हाम्रो चाहिँ झिमे खोलामा चाहिँ त्यो बिहान बिहान झिमे बजाएर आउने हुन्छ। अझ यो गुला बाजा भनेर चाहिँ मेन चाहिँ घा बाजालाई भन्छ होइन, शाक्य भद्राचार्य अनि मानन्दर अनि तुलाधरहरूबाट बजाइन्छ मेनली चाहिँ। त्यसपछि ढावामा त नभएर निकु बाजा भन्ने हुन्छ होइन, दामुखी भन्ने हुन्छ, खी बाजा भन्ने हुन्छ होइन, यो चाहिँ मेन हुन्छ कि गुलामा धिमे भन्दा चाहिँ तिनीहरू मेन हुन्छ कि। सबै नेवार कल्चर मात्र नभएर त्यसभित्र पनि कास्ट अनुसार पनि बाजाहरू छुट्याइएको छ कि।
0: काठमाडौँमा स्वयम्भूनाथ, ललितपुरको पाटन, चोभारको आदिनाथ, किर्तिपुरमा चिलन्चु बिहार, बनेपा धुलीखेलमा नमोबुद्ध र भक्तपुर साङ्कुका स्थानीय वज्रयोगिनीसम्म आआफ्नै क्षेत्र अनुसार यो सामूहिक परिक्रमा चल्छ, जुन गुला पर्वको सबैभन्दा जीवन्त झलक हो। गुला येलो पञ्चदानसँग पनि जोडिएको छ। किम्वदन्ती अनुसार गुस्तल नगरका राजा सर्वानन्दले ठूलो खर्च गरी दीपंकर बुद्ध र संघलाई दानशालामा निम्तो गरेका थिए। तर दान लिन आइपुगेकी लक्ष्मी थकु नामकी गरीब बुढी महिलालाई दान दिन अस्वीकार गरियो। फर्किँदै गरेकी उनले आफै माग्दै ल्याएको थोरै चामल स्वेच्छाले संघलाई दान दिइन् र दीपंकर बुद्धले सोही दानलाई पहिलो स्वीकार गरे। किनभने राजाको दान राज्य कोषको सम्पत्ति थियो भने बुढी महिलाको दान आफ्नै परिश्रम र स्वच्छ नियतको फल थियो। यही भावनाले गुलाभर चल्ने पञ्चदान परम्परालाई अर्थ दिन्छ।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420550।
7: राष्ट्रको गौरव नेपालीको आवाज, रेडियो शंखुवा सभा 95.5 MHz।
8: प्रस्ताव पेश। एआई प्लेटफर्म धार्मिक र आध्यात्मिक प्रयोजनका लागि समेत व्यापक रूपमा प्रयोग हुँदै नेपालमा पनि स्टार्टअपको रूपमा विकास हुने क्रम बढ्दो। सीमावर्ती क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गरेको जमीनको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्ने नेपाल र भारत बीच सहमति। इण्डोनेसियाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु। र बंगलादेश विरूद्धको पहिलो टेस्टमा अस्ट्रेलिया अझै 67 रनले पछाडी।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा। नेपाली कंग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित 3 दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल जारी छ। काठमाण्डको सुकेधारा स्थित एक पार्टी भेन्यूमा जारी बन्द सत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनैतिक स्थिति, सांगठनिक संरचना तथा आगामी राजनैतिक रणनीति तय गर्न राजनैतिक, सांगठनिक, आर्थिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफल अगाडि बढ़ाइएको छ। यो समाचार तयार पार्दासम्म आजको छलफल चलिरहेको थियो। नेता विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक दृष्टिकोणको प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेश गरेका छन्, रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गरेका छन्। प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी नेता तथा कार्यकर्ताहरूले समूहगत रूपमा छलफल गरी सुझाव प्रस्तुत गर्ने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए। सुझाव संकलन र घोषणा पत्र जारी गर्दै भेला भोलि सकिने बताइएको छ। पछिल्लो समय एआई प्लेटफर्म धार्मिक र आध्यात्मिक प्रयोजनका लागि व्यापक रूपमा प्रयोग हुन थालेका छन्। गीता जीपीटी र जीसस एआई जस्ता च्याट बट निशुल्कबाट शुरू भएर शुल्क तिरेर प्रयोग हुने व्यावसायिक मोडेलमा परिणत भएका छन्। यस्ता फेथ टेक कम्पनीहरूले लाखौं प्रयोगकर्ता र करोड़ौं डलर लगानी आकर्षित गर्दै भगवान र धार्मिक व्यक्तित्वसँग कुराकानी र रोबोट मार्फत पूजा आराधनाको सुविधा दिएका छन् भने नेपालमा पनि वृहत कर्मकाण्ड, हाम्रो पात्र र बिहेबारी जस्ता स्टार्टअपहरू यस क्षेत्रमा सक्रिय छन्। अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
3: शब्द, संगीत, तस्विर वा भिडियो उत्पादन गर्न मात्रै नभएर पछिल्लो समय चिकित्सा र मानसिक परामर्शसँगै धार्मिक र आध्यात्मिक प्रयोजनका लागि पनि एआई आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्मको प्रयोग हुन थालेको छ। गत वर्षसम्म मुख्यतया निशुल्क रूपमा उपलब्ध गीता जीपीटी र बुद्ध जीपीटी जस्ता च्याटबोटको चर्चा भएकामा हाल प्रयोगकर्ताले भगवानको भाव दिने एआई प्लेटफर्म प्रति घण्टाका दरले शुल्क तिरेरै प्रयोग गर्न थालेका छन्। धार्मिक एआई एपहरू कसरी व्यावसायिक बनिरहेका छन् भन्ने उदाहरणका रूपमा जस्ट लाइक मी एपलाई लिन सकिन्छ। एपी न्यूजका अनुसार जस्ट लाइक मीमा प्रयोगकर्ताले एआईद्वारा सृजना गरिएको जीससको डिजिटल अवतारसँग भिडियो कलमा कुराकानी गर्न सक्छन्। यसका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्छ। एउटा प्याकेज अन्तर्गत मासिक 45 मिनट कुरा गर्न 49.99 डलर शुल्क तोकिएको छ भने प्रति मिनट 1.99 डलर तिर्नुपर्छ। कम्पनीका प्रमुख कार्यकारी अधिकारी क्रिस ग्रिडले प्रयोगकर्ताहरू एआईसँग भावनात्मक रूपमा जोडिने गरेको बताउँछन्। यसै गरी टेक्स्ट विथ जीसस नामको एप पनि चर्चामा छ। फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार यो एपमा हजारौं प्रयोगकर्ताले मासिक शुल्क तिरेर जीसस, मदर मेरी, जोसेफ र चेलाहरूसँग म्यासेजमा कुराकानी गरिरहेका छन्। यसको आधारभूत सेवा निशुल्क भए पनि सम्पूर्ण सुविधा प्रयोग गर्न शुल्क तिरेर सदस्यता लिनुपर्छ। अर्को धार्मिक एप बाइबल च्याटका 1 करोड़ प्रयोगकर्ता पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इसाई धर्ममा मात्र नभएर अन्य धर्ममा पनि यस्ता प्राविधिक प्रयास भइरहेका छन्। हिन्दू धर्मका लागि वेदाज एआई, बौद्ध धर्मका लागि एआई बुद्ध, इस्लाम धर्मका लागि दिन बढ़ी जस्ता एप बनेका छन्। भारतमा विकास साहुले बनाएको गीता जीपीटी हाल नेपाली, संस्कृत, भोजपुरी, हिन्दी सहित 16 भाषामा उपलब्ध छ। कोलकाताका रेहान खानले मुस्लिम समुदायका लागि कुरान जीपीटी बनाएका छन्। यी बटहरूलाई विभिन्न धर्मका पौराणिक ग्रन्थ र प्रवचनमा प्रशिक्षित ट्रेन गराइएको छ। प्रयोगकर्ताले सोधेका प्रश्नमा यिनले तीनै ग्रन्थ र प्रवचनमा आधारित रहेर बोलीचालीको भाषामा जवाब दिन्छ। गीता जीपीटीले कृष्ण, राधाकृष्ण, शिव, हनुमान, गणेश र चाणक्य जस्ता फरक फरक चरित्रसँग छुट्टा छुट्टै च्याटरूममा प्रश्न सोध्ने सुविधा दिएको छ। प्रविधि क्षेत्रको यो व्यावसायिक रूपलाई अझ बलियो पार्ने काम सिलिकन भ्यालीका पुराना हस्तीहरूले समेत गरेका छन्। द गार्डियनका पत्रकार एडम विलियम्सका अनुसार इन्टेल कम्पनीका पूर्व प्रमुख कार्यकारी प्याट्रिक गेलसिन्जर हाल ग्लू नामक धार्मिक प्रविधि फेकटेक कम्पनीको कार्यकारी अध्यक्ष बनेका छन्। यो कम्पनीले चर्चहरूका लागि च्याटबट र पादरीहरूको काम सहज बनाउने एआई एसिस्टेन्ट टूल निर्माण गर्छ। नेपालमा पनि फेकटेकको अभ्यास शुरू भएको छ। परम्परागत पूजा पाठ धर्मग्रन्थको अध्ययन कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअपले पनि फेकटेक धार्मिक प्रविधिको क्षेत्रमा प्रयास शुरू गरेका छन्। बाह्य देशमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खड़ा गरिसकेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय सांस्कृतिक आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेशन निर्माणतर्फ भएका प्रयासमध्ये एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवडा र इलामका युवराज ढुङ्गेले 5 वर्ष अघि सामान्य लगानीबाट यो एप्लिकेशन बनाएका थिए। शुरूमा कर्मकाण्ड पुस्तकलाई मात्र डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा उनीहरूले दर्ता गराएका छन्। गुगल एपबाट सामान्य आमदानी गरिरहेकोमा हाल यस एपमा कुण्डली हेर्न सशुल्क सदस्यता फिचर थपिएको छ। त्यसमा केही दिनमै झण्डै 500 प्रयोगकर्ताले सदस्यता लिइसकेका छन्। हाल एपको मासिक सक्रिय प्रयोगकर्ता संख्या 37,000 भन्दा बढ़ी छन् भने कुल डाउनलोड 50,000 नागेको छ। चाँडै यस एपमा एआई प्रविधि एकीकृत गर्ने नवीनको सोच छ। वृहत कर्मकाण्ड एपमा दर्ता भएका कुल 1,283 जना पण्डित मध्ये फिदिमका रमेश भट्टराईले फेसबुकमा लेखेका छन्, अर्जुन र कृष्ण जस्तै मलाई यो एप साथी भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन, हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। पोखराको चर्चित प्रविधि कम्पनी यारसाट ल्याब्सले ब्याट्रीबाट चल्ने भजन र मन्त्र बनाउने च्याटिङ बक्स निर्माण गरेको छ। ल्याब्सका संस्थापक एनजे सुविधिका अनुसार साँझ बिहान मानिसहरूले पूजा गर्दा संगीत बजाउन मन पराउने ट्रेन देखेर उनीहरूले भगवानको फोटो र बुट्टा कुदिएको ऐना आकारको संगीत बाकस तयार पारेका हुन्। च्याटिङ बक्समा प्रयोगकर्ताले आफूलाई मनपर्ने भगवानको मन्त्र वा भजन निश्चित समयसम्म बजाउन सक्छन्। सुविधिले भने हामीले यो प्रविधिलाई बजारमा प्रचार गरेका छैनौं, तर माग आए बनाएर दिन्छौं। यस किसिमका धार्मिक प्राविधिक प्रयास व्यक्तिगत तहमा मात्र नभई संस्थागत र प्राविधिक छलफलको विषय समेत बन्न थालेका छन्। प्रविधिको विकास र रोबोटिक्सको क्षेत्रमा क्रियाशील संस्थाहरूले नेपालका सम्पदा क्षेत्र र मन्दिरहरूमा अटोमेशन कसरी भित्राउन सकिन्छ भन्नेबारे चर्चा शुरू गरेका छन्। रोबोटिक्स एसोसिएशन अफ नेपालका अध्यक्ष विकास गुरूङका अनुसार यो अवधारणा नयाँ देखिए पनि सन् 2013 लुम्बिनीको बौद्ध गुम्बाले यस्तो प्रविधिमा काम गरेको थियो। त्यहाँको बुद्ध ग्राम रोबोटिक्स लाइट म्युजियममा बुद्धको जन्म, दरबार त्याग, ज्ञान प्राप्ति र महापरिनिर्वाण जस्ता प्रमुख घटना रोबोटिक्स तथा एनिमेट्रोनिक्स मूर्तिको प्रयोग गरेर देखाउने गरिएको छ। यी रोबोटले हात, टाउको र शरीर हलचल गराएर अभिनय गर्छन्। त्यसो त नेपालमा फेकटेकको मुख्य बजार ज्योति सेवामा नै सीमित भएको यारसा ल्याब्सका सुवेदीको बुझाइ छ। यसको सफल उदाहरणका रूपमा उनले हाम्रो पात्रो एपलाई दिएका छन्। त्यस्तै अर्को नेपाली एप बिहेबारीको चर्चा गर्दै सुवेदीले यसलाई कुण्डली, गोत्र र नाडी मिलाएर जोडी खोज्ने प्रविधिका रूपमा अर्थ्याएका छन्। कतिपय युवाले पृथ्वी एआई वा ज्योतिष एआई जस्ता च्याटबट पनि बनाउने प्रयास गरिरहेको सुवेदीले बताए। यद्यपि बढ्दो डिजिटल प्रवेशसँगै धार्मिक क्षेत्रका पुजारी, पण्डित र बाबाजीहरूको भूमिका प्रभावित हुने त होइन भन्ने प्रश्न पनि उब्जिएका छन्। भारतको पुणेमा सन् 2017 एक स्थानीय प्रविधि कम्पनीले आरती गर्ने रोबोटिक हात बनाएको थियो। दक्षिण र पूर्वी एसियामा बौद्ध र हिन्दू धर्मका विभिन्न स्वचालित र रोबोटिक पूर्वाधार बढ़दै गएका छन्। रोबोट र एआई कहिले नथाक्ने, मन्त्र नबिर्सिने र विधामा पनि नबस्ने भएकाले धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनका रूपमा थालिएको छ। तर प्रविधिले धार्मिक विधिहरू सम्पन्न गर्न सके पनि यसले मानव समुदाय र गुरूहरूको स्थान लिन नसक्ने विज्ञहरूको दावी छ।
4: कान्तिपुर सविस्तार।
5: नेपाल र भारतले सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गरिरहेको जमीनको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्ने सहमति गरेका छन्। सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय टुंग्याउन दुवै देशले प्रविधिको प्रयोग गर्ने भएका छन्। भारतको लखनऊमा हिजो सकिएको 13 सर्वेक्षण अधिकारी समितिको एसओसी बैठकले सीमावर्ती क्षेत्रमा भएको जमीनको भोगचलनको वास्तविक अवस्था यकिन गर्न मानव रहित हवाई उपकरण यूएभी प्रयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी नापी विभागका उप महानिर्देशक सुशील डंगेलले यूएभी प्रयोग गरेर सीमा क्षेत्रमा भएको जमीनको भोक्चालनको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए।
2: रामेछापमा कृत्य कागजात तयार गरी लघुवित्त वित्तीय संस्थाको 72 लाख रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका 5 जना मध्ये 2 जना पूर्वपक्षका लागि कारागार चलानु भएका छन्। खाडा देवी गाउँपालिका 7 गाल्वा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ अन्य 3 जना भने धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार संस्थाका तत्कालीन शाखा प्रमुख रमेश जङ शाह सहित 5 जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। पक्राउ परेका मध्ये संस्थाका कनिष्ठ सहायक सरोज राई र बचतकर्ता सदस्य सुनिता घिसिङलाई रामेछाप जिल्ला अदालतले गत साउन 25 पूर्वपक्षका लागि कारागार चलान गर्न र अन्य 3 जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी चर्चमिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रू 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग मनसून शुरू भएसँगै तराईका गाउँ बस्तीमा बाढ़ी र डुबानको जोखिम बढ़छ तर पछिल्लो समय बालबालिकाका लागि सड़क छेउका खाल्दा निर्माणाधीन संरचना इटाभट्टाका खादल र खुला पोखरी समेत ज्यानमारा धराप बन्दै गएका छन्। मधेसका 8 जिल्लामा पछिल्लो 7 वर्षमा मात्रै पानीमा डुबेर 608 बालबालिकाले ज्यान गुमाएका छन्। लुम्बिनीमा पनि डुबेर मृत्यु हुनेको अवस्था उस्तै चिन्ताजनक छ। एक रिपोर्ट।
4: मनसून शुरू भएसँगै तराईका बस्तीमा बाढ़ी र डुबानको त्रास बढ़छ तर पानीकै कारण हुने अर्को जोखिम भने व्यक्ति आफैले बनाएका संरचनाबाट निम्तिने गरेको छ। सड़क छेउका खाल्डा निर्माणाधीन पुल तथा कलभर्ट वरिपरि जमेको पानी इटा भत्ताका लागि खनिएका गहिरा खाडल खुला नाला र पोखरी बालबालिकाका लागि अदृश्य धराप बन्दै गएका छन्। पानी जमेको ठाउँको गहिराई अनुमान गर्न नसक्दा खेल्न नुहाउन वा पौडी खेल्न पुगेका बालबालिका डुब्ने गरेका गएको शुक्रबार रौतहटको यमुना माई 5 का 7 वर्षीय खुशी आलम कलभर्ट नजिकको खाडलमा जमेको पानीमा डुबे। साथीसँग खेल्न गएका खुशी घर नफर्किएपछि खोजी गर्दा उनलाई कलभर्टबाट करिब 20 फिट दक्षिणको खाडलमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। गाउँकै साथीहरूसँग खेल्न गएको भनेर व्यवस्था गर्दा शर्मुलाले छोरा गुमाउनु पर्यो। वडाध्यक्ष शिवेन्द्र शाहका अनुसार खुशीको मृत्यु पुरानै खाडलमा जमेको पानीमा डुबेर भएको हो। विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरी जमेको पानीमा नजान अनुरोध गरेको वडाध्यक्ष शाहले सुनाए। रौतहटमा खुशी आलमको घटना नौलो होइन। मधेसमा हरेक वर्ष बर्खा याममा खाल्डोमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ। पछिल्लो पटक 12 श्रावणमा वीरगंज 26 चक्रदहमा खाल्डोमा जमेको पानीमा डुबेर 5 वर्षीय पुचकी र 3 वर्षीय घगरी ठाकुरको मृत्यु भएको थियो। अभिभावकले गाउँघर र आफन्त कहाँ खोज तलाश गर्दा पनि नभेटिएपछि बालिकाकी आमा अन्तिमा देवीले राति नै इलाका प्रहरी कार्यालय सुगौलीमा जानकारी गराइन्। प्रहरीले खोज तलाशकै क्रममा भोलिपल्ट बिहान 26 नम्बर वडामा पर्ने चक्रदह स्थित निर्माणाधीन पुल नजिकको खाडलमा जमेको पानीमा डुबेर दुवै बालिका मृत अवस्थामा भेटेको पर्सा प्रहरीले जनाएको छ। गत 28 अषाढमा सिराहाको गोलबजार 7 मा खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा एकै परिवारका 3 बालबालिकाको मृत्यु भयो। गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले पुरानै खाडलमा जमेको पानीमा परेर 3 बालबालिकाको मृत्यु भएको बताए। गत 8 जेठमा महोत्तरीमा नदी र खेतमा जमेको पानीमा डुबेर 4 बालिकाको मृत्यु भयो। मनरा सिस्वा 7 मा नुहाउने क्रममा खुट्टा चिप्लिएर 3 बालिकाको मृत्यु भएको थियो भने गौशाला 4 मा खेतमा जमेको पानीमा डुबेर 2 वर्षीय बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ। महोत्तरीका सहायक प्रमुख जिल्लाधिकारी संजय कुमार पोखरेलले जनचेतनाकै कमीका कारण बालबालिका डुबेर मृत्यु हुने घटना बढ़ेको बताए। यी घटनाले बालबालिकाको डुबेर हुने मृत्यु केवल नदी खोला वा प्राकृतिक जलाशयमा सीमित नभएको देखाएको छ। बस्ती आसपासकै सड़क कलभर्ट निर्माण स्थल खेत र पुराना खाडलमा जमेको पानी पनि उत्तिकै घातक बनेको छ। मधेसका 8 जिल्लामा पछिल्लो 7 वर्षमा पानीमा डुबेर 608 बालबालिकाको मृत्यु भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै रौतहटमा 110 भनुसामा 102 र सिराहामा 81 जना बालबालिकाको डुबेर मृत्यु भएको छ। अधिकांश बालबालिकाको मृत्यु कलभर्ट कुलो इटा भट्टाका लागि खनिएका गहिरा खाडल पोखरी र सड़कको दाया बायाका खाल्डामा डुबेर भएको तथ्याङ्कले देखाउँछ। मधेस प्रदेश सभाका पूर्व सांसद धनलाल ठोकरका अनुसार बालबालिका डुबेर मृत्यु हुनुका पछाडि प्राकृतिक भन्दा पनि मानव निर्मित र संरचनागत कमजोरी जिम्मेवार देखिन्छ। माधव नारायणका नगर प्रमुख वैजनाथ यादवले बर्खायाममा जोखिमपूर्ण खाडलमा डुबेर बालबालिकाको मृत्यु रोक्न अभिभावक र स्थानीय तह सबै सचेत हुनुपर्ने बताए। उनले गहिरा खाडल निर्माणाधीन संरचना तथा नाला नजिक तारबार सहित चेतावनी बोर्ड राख्नुपर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। प्रत्येक वडाले आफ्नो क्षेत्रमा रहेका जोखिमपूर्ण खाडल खुला कलभर्ट र पोखरीको पहिचान गरी तत्काल घेराबार गर्ने वा पुराना व्यवस्था मिलाउनु पर्ने तथा गाउँ बस्तीमा बालबालिकाका लागि सुरक्षित खेल्ने ठाउँ विकास गर्नुपर्ने उनले बताए। अभिभावकलाई सचेत गराउने तथा पानीमा डुबेका बालबालिकाको तत्काल उद्धार र प्राथमिक उपचार सम्बन्धी तालिम सञ्चालन गर्ने काम समेत सम्बन्धित नगरपालिकाले शुरू गर्ने नगर प्रमुख यादवको दावी छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालका अनुसार स्थानीय तहलाई जोखिमयुक्त खाल्डा खुल्डी पूर्ण पटक पटक आग्रह गरिँदै आएको छ। उनले पुराना खाडल पूर्ण सम्भव नभए घेराबेरा र संकेत सहितका बोर्ड राख्न समेत अनुरोध गरेको बताए। प्रमुख जिल्ला अधिकारी भूषालका अनुसार मधेसका इटा भट्टामा नियम विपरीत गहिरो माटो खनेर खाडल खुल्ला छाड्दा जोखिम बढ़ेको छ। प्रहरीका अनुसार यस्ता खाडल पोखरी र नालामा डुबेर ज्यान गुमाउनेमा अधिकांश गरीब तथा विपन्न परिवारका बालबालिका छन्। जीविकोपार्जनमा अभिभावक व्यस्त हुँदा साना बालबालिका जोखिमपूर्ण स्थानमा पुग्ने गरेका छन्। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बालबालिकाको सुरक्षा परिवार मात्र नभई समाज र राज्यको साझा दायित्व भएको बताए। जनमत पार्टीका अनुसार पछिल्ला चार वर्षमा मधेसमा 450 बालबालिकाले पोखरी तथा खाल्डोमा डुबेर ज्यान गुमाएका छन्। खुला खाडल पूर्ने वा घेराबार गर्ने, चेतावनी बोर्ड राख्ने, जोखिमयुक्त स्थानको अनुगमन र डुबानबाट बच्ने सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ। पानीमा डुबेर हुने मृत्युको जोखिम मधेसमा मात्र सीमित छैन। पोखरी, ताल, खोला र नदी महत्वपूर्ण जलस्रोत हुन्, तर सावधानी नअपनाउँदा त्यत्तिकै जोखिमपूर्ण पनि हुन्छन्। बस्ती आसपासका पोखरी, ताल, तलैया, नहर र नदीमा पौडी खेल्ने क्रममा बालबालिका सहित मानिसको ज्यान जाने क्रम लुम्बिनी प्रदेशका जिल्लामा पनि बढ़िरहेको छ। दाङमा बगेर वा डुबेर महिनामा औसत एकजनाको मृत्यु हुने गरेको एसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार गत वर्ष जिल्लामा 29 जनाको मृत्यु भएको थियो। पौडी खेल्न नजान्दा लापरवाही, प्राकृतिक प्रकोप तथा आकस्मिक घटनाका कारण नदी, ताल र जलाशयमा डुबेर वा बगेर मृत्यु हुने गरेको छ। प्रहरीका अनुसार 2081 कार्तिकमा राप्ती नदीमा नुहाउने क्रममा 3 बालिकाको मृत्यु भएको थियो। त्यही वर्ष असाढमा राप्तीको बाढ़ीले बगाउँदा 2 जनाको तथा बबई नदीमा बगेर 2 किशोरको मृत्यु भएको थियो। लुम्बिनी प्रदेशमा पछिल्लो 4 महिनामा 553 विपत्का घटनामा 90 जनाको मृत्यु भएको छ। तीमध्ये 60 जनाको डुबेर मृत्यु भएकोमा 23 जना बालबालिका छन् भने 4 जना बेपत्ता छन्। गत वर्ष 1837 विपत्का घटनामा 297 जनाको मृत्यु भएको थियो। तीमध्ये 190 जनाको डुबेर मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रूपन्देहीमा 3 महिनामा 1 महिला सहित 2 बालबालिकाको डुबेर मृत्यु भएको छ। गत 26 असाढमा तिलोत्तमा 7 15 वर्षीय प्रज्ञा गौतमको माछा पोखरीमा डुबेर मृत्यु भएको थियो। साँझ 6 बजेतिर डुबेकी उनलाई राति 9 बजे मात्र पोखरीबाट निकालिएको थियो। गत 3 जेठमा बुटवल 1 18 वर्षीय उमाकान्त चौधरीको पनि पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भयो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जीसीका अनुसार गर्मी अत्यधिक बढ़ेपछि साथीसँग खोला, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने घटना बढ़ेका छन्। रूपन्देहीमा गत आर्थिक वर्ष पानीमा डुबेर 9 पुरूष सहित 8 बालबालिकाको मृत्यु भएको थियो। लुम्बिनी प्रदेशमा वैशाखदेखि 10 श्रावणसम्म 553 विपत्का घटनामा 90 जनाको मृत्यु भएकोमा 60 जनाको डुबेर ज्यान गएको छ। 4 जना अझै बेपत्ता छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसूनजन्य विपत्का कारण मानवीय तथा भौतिक क्षति बढ़दै गएको भन्दै घटना र क्षति न्यूनीकरणका लागि सचेतना अभियानलाई तीव्र बनाउन लागि बताए। उनी लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदका अध्यक्ष समेत हुन्। मनसूनजन्य जोखिम न्यूनीकरण र सचेतना जगाउन सके डुबेर मृत्यु हुने घटना घटाउन सकिने उनको भनाइ छ। मधेस होस् वा लुम्बिनी, घटनाको स्वरूप फरक भए पनि जोखिमको एउटा साझा कारण देखिन्छ बाल बालिका पुग्ने ठाउँमा पानी र खाल्डोको जोखिमलाई समयमै पहिचान नगर्नु। स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका सबै खुला खाडल, असुरक्षित कलभर्ट, निर्माण स्थल, पोखरी, नहर र इटा भट्टाका खाडलको लगत संकलन गरी तत्काल बारबेर गर्ने वा पूर्ण व्यवस्था मिलाउनु पर्ने स्थानीय प्रशासनको सुझाव छ। सुरक्षा मापदण्ड पालना नगरी खाडल खुला छाड्ने ठेकेदार र इटा भट्टा संचालकलाई कानूनी दायरामा ल्याउने तथा क्षतिपूर्तिको दायित्व वहन गराउने आवाज पनि उठ्न थालेको छ। विद्यालय र समुदाय स्तरमा वर्खाको समयमा बालबालिकालाई पानी र खाडलबाट टाढा राख्न विशेष जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको रौतहटका नागरिक समाजका अगुवा केदार थापा बताउँछन्। विकास निर्माणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
5: मासुजन्य उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया नै स्वच्छ र सुरक्षित हुनुपर्छ। किनभने मासु स्वच्छ छैन भने पोषणका लागि खाएको मासुले नै स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ। पाँचथरको सदरमुकाम फिदिममा नियामक निकायले मासु पसलको अनुगमन गरेका छन्। अनुगमनका क्रममा अधिकांश मासु पसलले स्वच्छता र स्वास्थ्य सुरक्षा न्यूनतम मापदण्ड समेत पालना नगरेको पाइएको अनुगमनमा सहभागी अधिकारीहरूले बताएका छन्। थप विवरणसहित पाँचथर सहकर्मी लक्ष्मी गौतमले तयार पारेको सामग्री।
6: पाँच थरको सदरमुकाम फिदिममा सञ्चालित मासु पसलको अनुगमन गर्दा अनुगमनमा सहभागी सदस्यहरूले ख्याल नगरी मासु खाए खतरा हुने निष्कर्ष निकालेका छन्। नियामक निकायले पछिल्लो पटक फिदिमका 8 मासु पसल अनुगमन गरेको थियो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँच थरको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पाँच थर, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय र पाँच थर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको टोली सहभागी थियो। यस क्रममा अधिकांश मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ। अधिकांश पसलमा सिसा वा जालीको व्यवस्था छैन भने पसलमा आवश्यक सरसफाई पनि गरिएको छैन। मूल्य सूची कुनै पनि पसलले राखेका छैनन्। मासु काट्ने हतियार र अचानु नियमित सफा गरिँदैन। कतिपय पसलमा मासुसँगै खाद्यान्न र तरकारी समेत बिक्री भइरहेको पाइएको छ। अनुगमनमा पुगेको टोलीले सरसफाईमा ख्याल गर्न सुझाव दिँदा कतिपय मासु विक्रेता भने उल्टै रिसाएका थिए। अनुगमनमा सहभागी सदस्यहरूका अनुसार 8 पसलमा देखिएको फोहोर, दुर्गन्ध र असुरक्षित भण्डारणको अवस्थाले प्रश्न सोध्न बाध्य बनाएको छ। आखिर हामीले खाने मासु कति स्वस्थ छ त? पशु वधशाला र मासु जाँच नियमावली 2057 मासु बिक्री गर्ने पसलका लागि न्यूनतम मापदण्ड तोकेको छ। मासु पसलको भुइँ पानी नसोस्ने, सजिलै सफा गर्न सकिने हुनुपर्छ। भित्ता पनि सफा गर्न मिल्ने हुनुपर्छ। पसलभित्र चरा, किरा र मुसा पस्न नसक्ने व्यवस्था गर्नुपर्छ। छानाबाट धुलो, फोहोर वा पानी मासुमा खस्ने अवस्था हुनुहुँदैन। यो सँगै मासु राख्ने टेबल जमिनबाट कम्तीमा 50 सेन्टिमिटर अग्लो हुनुपर्ने भनिएको छ। त्यसमा धुलो र किरा पस्न नदिन सिसा वा जालीको व्यवस्था गरिनुपर्छ। मासु झुन्ड्याउँदा भुइँ, भित्ता, छाना वा खम्बामा छुनु हुँदैन। तौलने ढक तराजु पनि सफा र व्यवस्थित स्थानमा राखिनुपर्छ। मासुलाई ताजा देखाउन भनेर पानी छर्कने, डुबाउने वा पानीमा भिजेको कपडाले छोप्ने काम गर्न मिल्दैन। मासुको रङ आकर्षक देखाउन वा लामो समयसम्म टिकाउन रङ, औषधि, रसायन पनि प्रयोग गर्न पाइँदैन। अचानो र हतियार नियमित सफा गर्नुपर्छ। पसलमा फोहोर, रगत र अन्य फोहोर पदार्थको उचित व्यवस्था गर्नुपर्छ। अनुगमनको नेतृत्व गरिरहनु भएका डाक्टर रोशन दाहालले उपभोक्ताले केही कुरा सोचेर मात्रै मासु किन्नुपर्ने सुझाव दिनु भयो।
7: अब आज चाहिँ हामीले फिदिमका मासु पसलहरू अनुगमन गर्यौं। हेर्दाखेरि चाहिँ यहाँ अलिकति सरसफाईको चाहिँ अझै कमी छ। विशेष गरी मासु पसल भइसकेपछि झिङ्गा, धुलो जस्तो कुराहरूबाट चाहिँ कम्तीमा मासुलाई जोगाउने गरी चाहिँ हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। सँगसँगै मासु बिक्री नहुँदाखेरि राख्नुपर्ने फ्रिजहरूको चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो कुरा हाम्रो मासु पसलहरूमा एकदमै कमी पाइयो। अब उहाँहरूलाई चाहिँ हामीले आज चाहिँ सुझाव, अब त्यसलाई व्यवस्थापन गर्नुहोस्। कम्तीमा मासु पसल चाहिँ झिङ्गा, धुलोहरू चाहिँ नपस्ने गरी चाहिँ व्यवस्थापन गर्नुहोस्। सँगसँगै मासु बिक्री नभएको अवस्थामा चाहिँ मासुलाई स्टोर गरेर राख्न मिल्ने गरीका फ्रिजहरूको व्यवस्थापन गर्नुहोस् भनेर सुझाव।
6: उपभोक्ताले ईसामान्य कुरामा ध्यान दिए आफू र आफ्नो परिवारका लागि सुरक्षित हुन सक्ने उहाँको सुझाव छ। अनुगमनका क्रममा व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिएको पनि डाक्टर दाहालले सुनाउनु भयो।
7: यो आर्थिक वर्षको पहिलो चोटिको हाम्रो अनुगमन थियो र हामीले चाहिँ आज चाहिँ सुझाव दिएका छौँ। अब अर्को चोटिदेखि पनि यस्तो खालको समस्याहरू रहिराख्यो भने हामी यसलाई चाहिँ अलिक कडाईका साथमा थोरै यसलाई अलिकति अगाडि लिएर जान्छौँ। क्रम चाहिँ अब निरन्तरै चलि नै रहन्छ।
6: फिदिममा गरिएको अनुगमनले उपभोक्तालाई दिएको मुख्य सन्देश पनि यही हो। मासु किन्नु अघि पसल हेर्नुहोस्, मासु हेर्नुहोस्, स्वच्छता पनि हेर्नुहोस्, आफ्नो स्वास्थ्यसँग सम्झौता नगर्नुहोस्। रेडियो कान्तिपुरका लागि लक्ष्मी गौतम, फिदिम पाँच थर।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919372375।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165080 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सम्खुवा सभा।
6: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा वापसको बक्योता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बक्योता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्योता नबुझाए, नामसारी नगरी तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सम्खुवा सभा।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
9: नमस्कार वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्नु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906002062।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेस संस्थापन इतरपक्षले नेता देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड़।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हकमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ।
0: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाडौँका 5 स्थानमा बिक्री वितरण शुरू।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं।
0: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 जना भन्दा बढ़ीको मृत्यु, 5 जना बेपत्ता। बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा 1-2 स्थानमा भारी वर्षा, वर्षा अब पश्चिम सर्ने।
3: सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ र यो वर्षा गराउने प्रणाली विस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
0: र इण्डोनेसियामा शक्तिशाली भूकम्प, दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ।
5: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँ संघको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्राण्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं। त्यसले गर्दा अलिकति 5 ठाउँहरूमा भीड़भाड़ पनि अलिक बढ़्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को, यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौं। किर्तिपुरको राधा स्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधा स्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै उहाँहरूको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले 5 ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरू सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौं।
5: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत,
6: हाम्रो यो मनसुन सिजन शुरू भएपछि चाहिँ जुन अब असार 5 गतेबाट शुरू भएको थियो अब त्यो दिनदेखिकै कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी पहिरो चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ खेतमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
5: विपद प्रति कार्य तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढ़ी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिण्डुल नगर्न मौसमविद सञ्जीव अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ। धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने 1-2 ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यसकारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाड़ी भूभागमा चाहिँ 1-2 ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड़ पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने, 1-2 ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ यो मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
5: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन तर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल निधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोडिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एशिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान बन्जाङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका 7 थाना भन्जाङको टोखा छहरे सड़क खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गोड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सड़कबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा दुईजनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 7-8 54 वर्षीय कृष्णमाया प्रजापति डंगोर र रामेछापको खाँडा देवी गाउँपालिका 2 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
7: साउन 30 गते अन्दाजी 8:30 समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ यति टोखा छोरे सडक खण्डमा काठमाडौँबाट दुपचेश्वर जाँदै गरेको बस सड़क छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक बुढी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सड़कदेखि अन्दाजी 30-40 मिटर तल भिरमा खस्छ। बसमा सवार यात्रुहरू मध्ये 5 महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 कि कृष्णमाया प्रजापति डंगोल उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्ष कि उदय माया छत्री उहाँको घर चाहिँ रामेश्वर खाडा देवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले अब बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
5: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। विशेष गरी 27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राख्नुभयो।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा, एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेका थियौँ, प्रोग्राम्सहरू पनि राखेको छ।
5: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेशन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ़िरहेको छ। स्थानीय समय अनुसार बिहान 5 आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जन प्राकम्पहरू आइसकेको समाचार छ। इण्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 मृत्यु हुनुका साथै अन्य 3 घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढ़ाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबल फ्रान्चाइज लीगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ाइएको छ। हालै खेलाड़ी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
0: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
8: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
0: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्व शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलूले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलू खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलू खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
12: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्री भावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलू उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलू खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलू उत्पादन राम्रो भए पनि सोची अनुसार माग र बजार नहुँदा किसान निराश छन्। पाँच वर्षदेखि आलू खेती गर्दै आइरहेका सिगास गाउँपालिका नौ जालहल्लाका मोहन चन्द:
8: यसपालि आलुको उत्पादनमा उत्पादन भयो गर्न खोजे चार पाँच वर्ष भयो, सात वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन, यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
12: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
8: यही साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो, आलुमा भयो, बन्दामा भयो, 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको, रेट पनि ठिक ठिकै थियो। फोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले एक रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
12: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका नौका वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
13: यसपालि आलुको उत्पादन ठिकै भयो। पोखरी क्षेत्र खोडीबेड अन्धुराबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन थियो नै राम्रो सञ्चित लेख्यौँ, यहाँ 4-6 महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
12: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
14: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा कोडपेमा रहेछ, कोल्ड च्याम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि, सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले उजुरी दिनु पर्यो होइन कानूनी रूपमा। त
12: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन रेडियो सिगा सन्देश, सिरभावर।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान:
15: देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेदीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो, 4 वर्षको बच्चालाई उसले कविता त भन्न लाग।
0: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवार्य विशेष बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। साहित्य रचना सिर्जना र कलालाई प्रस्तुत गर्ने मंच तथा माध्यमहरू निकै महत्वपूर्ण हुन्छन्। साथै सर्जक लेखक तथा साहित्यकारहरूले जति बढ़ी प्रसिद्धि र प्रोत्साहन पायो त्यति नै उत्साहित भएर थप सृजनामा लाग्दछन्। साहित्यको विकासमा प्रोत्साहन र पुरस्कारको महत्वका बारेमा हामीले सिद्धेश्वरमान अक्षयलोक साहित्य केन्द्रका संरक्षक डाक्टर सावित्री श्रेष्ठसँग कुराकानी गरेका छौं।
15: नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छापौं भन्ने स्थिति अलिकति पहिला त धेरै नै थियो नि त्यो। अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौं भन्दाखेरि खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि, जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी ल्याउँछौं।
0: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ हुन्छ, त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
15: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भन्दाखेरि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
0: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
15: मेरो त छ नि दोस्रो परिवार, अब अलिकति यो चाहिँ प्राध्यापन क्षेत्रमा मैले त 19-20 कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रेजेन्ट नै त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको प्राध्यापन प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न रहेछ, क्लास कम लियो होइन, तर चाहिँ यतापट्टि भन्दाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन, एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन,
0: भएर भएन चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्व भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउने फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
15: धेरै जस्तो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिताएको छ भन्दाखेरि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छे, अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा एउटा कविता सुनाइरहन्छ एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरह हुन्छ त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन त्यो कसलाई पर्छ त भन्दाखेरि चेतनशील कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन त्यो साहित्य समाज यो के पनि छैन म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन यो चाहिँ के भनेदेखि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा हामीले के को लागि गरिरहेको त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि
17: हजुर एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न
15: अब हेर्नुहोस् है विभेद त जहाँ पनि छ संसारमा थापाको मैले चाहिँ यही हो विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भनेदेखि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन त्यो सबैतिर एउटै विभेद होइन तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ एउटा दुईटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन उहाँले मौका बढ्दा मौका पायो महिलाले पाएनन् यहाँ त्यहाँ मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ त्यो सामाजिक परिवेशको कुरा छ नि हो कि तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई ध्वस दिने कुरा त होइन मैले नपाएकोमा पनि मलाई ध्वस दिने कुरा होइन त्यो सामाजिक परिवेश होइन राजनीतिक होइन अब धारणाले गर्ने कामहरू हो अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन अनि त्यो गरेकोलाई नगरेको भन्न त मिल्दैन होइन
17: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ काव्यका किनारा
15: काव्यका दुई किनारा कथा र कविता
17: होइन
15: यो चाहिँ काव्य संग्रह हो कथा संग्रह भन्दा नि काव्य संग्रह किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ त्यो कथा र कविता छुट्टी छुट्टै होइन जस्तै एउटा कथा छ नानी मैया होइन त्यो नानी मैया नै कविता पनि छ के नानी मैयाको जीवनमा होइन के घट्यो त्यो कथामा छ अनि नानी मैयाकै जीवनमा के गर्यो त्यो कवितामा पनि छ त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा संग्रह
17: तपाईँले लेख्नुभएको असाधारणको कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न
15: याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो देख्दा देख्दै शिखर उज्यालो किन रुकौं म यो फेदीमा तन छौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता मैले यति नै सुनाएँ यहाँलाई
17: अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि एउटा त अभिभावकको नि भूमिका भयो विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ के दिनु पर्ला
15: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो 4 बच्चालाई उसले कविता त भन्न लाग्यो त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि स्कुलहरूको मेन छ नि त त्यसमा
17: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
15: त्यसमा छ अब त्यो मात्रै होइन चित्रकला म्युजिकहरू होइन यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन त्यो चाहिँ मान्छे बनाइरहेको छ
17: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री शुरू गरेको छ प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 13 मृत्यु भएको छ नेपाली कांग्रेस संस्थापन इतरपक्षले देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ अर्थमन्त्री सोनी मुवाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि दितालाई धन्यवाद भोलि साउन 31 बिहान 6 साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 0062।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615 39 444
5: र 0295901055।
6: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98420226667।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारी बढ्दै सिलाएको त बजी। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू, स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295 65 679 र मोबाइल नम्बर 98 42 82 776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
19: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
21: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
20: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
21: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
20: प्रोप्राइटर प्रतीक्षा दाहाल।
21: सम्पर्क नम्बर 98 163 55 553
20: र 98 423 18 049।
22: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
22: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 029 562 666। आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
25: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बक्योता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बक्योता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्योता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, शङ्खुवा सभा।
1: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
26: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
26: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
26: हजुर, जुनसुकै ठाउँबाट आए मिलो सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
26: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन प्रान्ति सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
26: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
26: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
26: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल साउन 31 गते आइतबार श्रावण शुक्ल चतुर्दशी 16 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संसदलाई टेर्दैनन् मन्त्रीहरू, अघि बढ़यो शिक्षा विधेयक, राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अनियोलता, जेएनजी आन्दोलनको आड़मा पार्टी कब्जा गरेको कांग्रेस संस्थापन पक्षलाई इतर पक्षको आरोप लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पौरखीका गाउँ कोही बस्दैनन् बेकाम शीर्षकको शुभ समाचार।
0: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ीबाट करिब 6 किलोमिटरको दूरीमा पर्छ पथरी गाउँ। धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 17 रहेको यो गाउँका हरेक किसान परिवार व्यावसायिक तरकारी खेतीमा अग्रसर छन्। यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आमदानी पनि लोभलाग्दो नै छ। कृषक गोपीराम चौधरी भन्नुहुन्छ, गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन्। सबैले घर वर्षभरि नै व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन्। पथरी गाउँमा करिब 200 घर धुरी छन्। यहाँका सबै किसानले मौसमी बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन्। तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक 5 लाख रूपियाँ भन्दा बढ़ी आमदानी गर्दै आइरहेका छन्। खरबुजा खेती गरेर मात्रै एक सिजनमा किसानले 4 लाख रूपियाँसम्म आमदानी गर्ने गरेको चौधरीले जानकारी दिनुभयो। यहाँको उत्पादनलाई बजारको कुनै समस्या छैन। किसानका उत्पादन खरिद गर्न अतरिया धनगढ़ीका व्यापारी गाउँमै पुग्ने गर्दछन्। कतिपय किसान धनगढ़ी पुगेरै आफ्नो उत्पादन थोक र खुद्रामा बिक्री गर्ने गर्दछन्। धनगढ़ी नजिकै रहेका कारण बजारको समस्या नरहेको कृषक जगवीर चौधरीको भनाई छ। उहाँ भन्नुहुन्छ, गाउँभरिकै किसानले व्यावसायिक तरकारी खेती गर्दा गाउँको छुट्टै पहिचान बनेको छ। यो गाउँ पैसा फल्ने गाउँका रूपमा चिनिन थालेको छ। चौधरी आफैले 10 कट्ठा जमीनमा वर्षभरि नै तरकारी खेती गर्दै आउनु भएको छ।

0: कृषिमा अग्रसर भएपछि गाउँको स्वरूप समेत फेरिन थालेको छ। माटोको कच्ची घरबाट स्तरोन्नतिर हुँदै धेरैले पक्की घर निर्माण गरिसकेका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधे रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यतिबेलै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिएको छ। मन्त्रालयका अनुसार यस्तै छलफल मध्य प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटोवल, कडाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा पनि गरिने मन्त्रालयले जनाएको छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेका शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपघट गर्न 10 पटक संशोधन भइसकेको छ। विद्यालय शिक्षाको समग्र गुणस्तर तथा संरचनागत सुधारका लागि निकै महत्वपूर्ण मानिएको शिक्षा विधेयक पहिलो पटक तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले 2080 भदौ 27 गते प्रतिनिधि सभामा दर्ता गर्नु भएको थियो। विशेष गरी शिक्षा विधेयकमा निजी विद्यालय संचालकले गरी बी जेहेन्दा र विपन्न समुदायका बालबालिकालाई दिनुपर्ने छात्रावृत्तिका विषयमा विवाद हुने गरेको छ। मन्त्रालयमा विधेयकको मस्यौदा निर्माणदेखि संसदीय समितिमा समेत यही विषयमा धेरै छलफल हुने गर्दछ। गरीब तथा विपन्न विद्यार्थीलाई निजी विद्यालय संचालकले दिने छात्रावृत्तिमा आवास, पोशाक, पाठ्यपुस्तक लगायत सामग्री समावेश गर्ने विषयमा सहमति जुटाउन सकस पर्ने गरेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। अघि बढ़यो शिक्षा विधेयक शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता अध्ययनमा छलफल थियो। बैठकमा कृषि, वन तथा पर्यटन मन्त्री, पर्यावरण मन्त्री गीता चौधरी आमन्त्रित थिइन् तर उनी गइनन्, अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले मन्त्री खोजे। कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखे। छलफलमा शुरूवाती चरणबाट नै सम्बन्धित मन्त्रीलाई राख्न सकेनौ भने पुरानो र नयाँमा केही फरक हुँदैन, त्यसैले यो कुरालाई हेलचक्राइका रूपमा लिनु भएन। उनले भने संसदीय समितिलाई यदि बलियो समिति बनाउने हो भने मन्त्रीज्यूको वा र सचिवज्यूको उपस्थिति व्यापक रूपमा हुनुपर्दछ। सम्बन्धित सचिव र मन्त्री नभए छलफल नै निष्कर्षमा नपुग्ने उनको बुझाइ छ। उनले भनेका छन् यो समितिलाई हलुकाकै रूपमा लिने आउने वा अब भत्ता लिने मात्रै हो भने त मेरो केही भन्नु छैन। मन्त्री सरकारका राजनैतिक जिम्मेवार व्यक्ति हुन् र मन्त्रालयबाट हुने नीति निर्णय, बजेट कार्यान्वयन र प्रशासनिक कामको अन्तिम राजनैतिक जिम्मेवारी मन्त्रीकै हुन्छ। कर्मचारीले प्रशासनिक काम सञ्चालन गरे पनि त्यसको राजनैतिक उत्तरदायित्व मन्त्रीले लिइदिन्छन्। त्यसैले संसदीय समितिले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्दा मन्त्रीको उपस्थिति अर्थ हुन्छ। यही विषय सांसद खनालले उठाएका हुन्। संसदीय समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएपछि मन्त्रीको खोजी गरिएको यो पहिलो पटक भने होइन। विगतका संसदहरूमा पनि यस्ता समस्याहरू देखिन्थे। 21 फागुन 2082 निर्वाचनबाट आएको प्रतिनिधि सभा र संघीय संसदमा पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ। संसदलाई टेर्दैन मन्त्रीहरू शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
7: कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाई गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि नै सकिएको छ। सामरिक राजनीतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका चीन भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका चीन सहित जर्मनी इजरायल मलेसिया कतार रूस साउदी अरब स्पेन बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 30 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोटाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। त्यति बेला बाँकी रहेका भारत अस्ट्रेलिया श्रीलंका दक्षिण कोरिया डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो। अस्ट्रियाको बियाना स्थित राष्ट्रसंघीय नियोग बंगलादेश बहराइन इजिप्ट म्यानमार ओमान र ब्राजिलमा रहेका राजदूतको 4 वर्ष कार्यकाल 5 साउनमा सकिएको छ। 4 वर्ष कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्। ब्राजिलका राजदूतको असोज मसान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिश भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। ओमानका राजदूत डोरनाथ अरियाल काठमाण्डु फर्किसकेकाले अन्य राजदूत सम्बन्धित देशमै छन्। ब्राजिल डेनमार्क र दक्षिण अफ्रिकाको दूतावास खारेज गर्ने घोषणा सरकारले 15 जेठको बजेट भाषणमा गरेको थियो, तर ती बन्द भने गरिएको छैन। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिसकेको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यल बढ्दै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शुक्रबारदेखि जारी नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश भएका छन्। काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश रणमहतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी सावती समसामयिक राजनैतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गर्नुभएको छ। आज आइतबारसम्म चल्ने राष्ट्रिय भेलाले प्रस्तुत प्रतिवेदनहरू छलफल गरी पारित गर्नेछ। इतर पक्षले नेपाली कांग्रेस संसदमा 88 बाट 38 सीटमा खुम्चिनुमा गत पुसमा भएको विशेष महाधिवेशन नै जिम्मेवार रहेको दोष लगाएको छ। कांग्रेस 15 महाधिवेशन तयारी समितिको राष्ट्रिय भेला 2083 राजनैतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको प्रस्तावमा यस्तो भनिएको छ, विधि सम्मत स्वाभाविक प्रक्रिया र इतिहासलाई छेद विच्छेद पार्दै महामन्त्रीद्वयबाट 2082 पुसमा अनधिकृत रूपमा विधान विपरीत अराजक अवैधानिक र षड्यन्त्रपूर्वक ढंगबाट तथा कथित विशेष महाधिवेशन गरी 14 महाधिवेशनबाट निर्वाचित सभापति र कार्य समितिलाई विघटन गरिएको भन्दै महामन्त्रीले आफैलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। यसैबीच बैठकमा पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको भनेर पनि उहाँले प्रतिवेदनमा लेखेको प्रस्तुत गर्नुभएको छ। त्यसै गरी प्रतिवेदनमा देवाकै नेतृत्वमा 15 महाधिवेशन गर्न पनि प्रस्ताव गरिएको छ भने नेतृत्वका लागि तयार रहन युवा पुस्तालाई आह्वान गरिएको छ। नेता निधिले वैचारिक प्रष्टता र समर्पण भावले नेतृत्व लिनका लागि तयार रहन नयाँ पुस्तालाई आह्वान गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलमा जस्तै पार्टीभित्र पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ। शनिबार झापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीहरूसँगको कुराकानीमा उपसभापति शर्माले खेलकै नियमलाई राजनीतिले अंगीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने उल्लेख गर्दै भन्नुभयो, खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्न पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ, त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यो भने हामीलाई पहेँलो कार्ड देखाइन्छ र रेड कार्ड पनि देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूमा हुनुपर्छ। गगन विरूद्ध आक्रमक इतर पक्ष जेन्जी आन्दोलनको आडमा पार्टी कब्जा गरेको आरोप शीर्षकमा आजको हिमालय टाइम्समा खबर छ।
7: बीस जुलाई 4 साउन बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उनले बिजुलीमा लाग्दै आएको कर कटौती गरेका छन्, बस भाड़ा घटाएका छन्, पबहरूलाई समेत राहत घोषणा गरेका छन्, शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिएका छन्। जनतालाई राहत दिने उपायका रूपमा उनले राज्य वा सेवा प्रभाव गर्ने निकायको आमदानीमा कटौतीलाई रोजेका हुन्। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्, त्यसैको आधारमा उनीहरूले राजनीतिक दलहरूलाई रूचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरूचि राख्छन्। विकसित बेलायत होस् वा अति कम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेएनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चिज हो र खोजेको के चिज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। 4 महिनामै सरकारको आलोचना गरौं त्यति विवेकपूर्ण त हुँदैन, पूर्व अर्थमन्त्री युवराज खतिवड़ा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौंदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाध चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो, जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार बने पनि विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन भने अर्थतन्त्रले के खोजिरहेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका छन्। 4 महिनामै सरकारको आलोचना गरौं त्यति विवेकपूर्ण नभए तापनि सही दिशा दिन सके जस्तो देखिँदैन। लगायतका उपशीर्षकमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति शीर्षकमा खबर छ। उद्योगिक व्यवसायको निजी सम्पत्ति, आवास तथा व्यावसायिक प्रतिष्ठानमाथि हुने आक्रमण, तोडफोड र आगजनीलाई सरकारले गम्भीर सुरक्षाको विषयका रूपमा लिँदै अब त्यस्ता गतिविधिमा शून्य सहनशीलता अर्थात जीरो टोलरेन्सको नीति अवलम्बन गर्ने भएको छ। निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्धनका लागि